पश्चिम रेलबाट जान सकिने प्रोपाइटर लालबहादुर गोले र शेरजान गुरुङ मोबाइल 9955 7761 र शेरजान गुरुङ 70.45 4900

0: सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला। पुराना नम तथा छालाको दासको उपचार, कपाल झर्ने
1: समस्या,
0: विभिन्न छालाका

0: विस्तृत जानकारी का राजस्व सरकार 0 3 6 4 6 2 0 3 3 या 5 8 7 1 87
1: विभिन्न।

ਸਾਰੇ ਯਕੀਨ ਵਾਲਾ ਨਹੀਂ।

0: Benny Greenstar, Red Alter, Baldiram Sunar, Dinos Sunar, Nodal, Unclimbable XXXT, Unclimbable 300.
1: रियासी साल जेठ 8 गते शुक्रबार सन् 2026 मे 22 तारीख अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि
2: काया पुरन्त साथमा
1: किसान पार्टी
2: राष्ट्रको साथ किसान
3: काया कैरन सुरु गरौ मुख्य मुख्य खबरका शीर्षकहरूबाट
1: सार्वजनिक ऋण 30 खर्ब नजिक नयाँ बजेटले फेरि पनि ऋणकै भर यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक
3: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट
1: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो देशभित्र अवसरको कमी मुख्य कारण विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड
3: श्रम सन्धिले हडतालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने
1: महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।

0: रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप भन्ने उनीहरूको भनाइ छ। भएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26 खर्ब 74 अर्ब 4 करोड़ थियो। वैशाखसम्मको ऋण नेपालको कुल घरेलु उत्पादन जीडीपीको 43.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% काम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाख तथ्याङ्क रिपोर्टको 10 महिनामा 3 खर्ब 79 करोड़ रूपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोडिने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरिएका बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो। तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर सुरिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनु भएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ्ने बताउनु भएको छ।
1: मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बिल घेराएर नाराबाजी बीच सभामुख डीपी अरियालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अरियालले विधेयक पारित गराउनु भएको हो। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदका जवाफ

0: सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अरियाल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
1: अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोलछा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
0: पर्यावरणमा कृषि शिक्षा र अवसरको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा निर्मित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका दक्षिणका सेवाहरू 1 करोडसम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आफ्नो मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले

जहाँ हुन्छ खुशीको बाट, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ।

Escobar. Israel.

मा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक नयाँ बजेटलाई फेरि पनि ऋणकै बहर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।

0: विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा बाह्रमा विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
1: अहिले एमएससी मास्टर्स पढ्दै गरेका लोकक आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनका लागि पछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढ्ने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी तनाव हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी दीपकको बुझाइ छ।
2: त्यसलाई चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि, अलिक पैसा छैन, अलिक विद्यार्थीहरू 5-6 हजार रुपियाँ भन्दा गरिदिने विद्यार्थी भइदिनन्। सबै बाहिर पास गरिसकेपछि चाहिँ बाहिर जाने चाहिँ चलिरहेको छ।
1: देशभित्र विद्यार्थीमा बस्नु र विदेश पढाइको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आशा राख्न नसक्ने

0: कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर कटल
1: अपर्च्युनिटी नपाएर उसले धेरै धेरै सफलता भइसकेपछि त्यसको अलिकति फर्सद हुन नसकेको अवस्था छ। वर्ष नै तपाईँको अहिले विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा हामी पाइँदैन कारण के भने छैन कि उसलाई एडमिट के छ युवाहरूलाई एडमिट पढ्यो भने एडमिट काम गऱ्यो होला जति वर्ष उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
2: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ। नेपाल सरकारले विश्व बैंक र एसियन विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेसन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरूमा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका जर्जिया इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: बर्खा नजिकै गर्दा नवलपरासीको सुस्ता बासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ। पण्डितले भन्नुभयो 4-5 फिटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फिट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ। तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुंगा बनाइदिएको हो। गोर्खापत्रमा खबर छ।
2: खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा अस्पताल विटामिनका साथै शाखाहरू चावहिल
5: अपरेसनपछि चस्मा लगाउनु नपर्ने बालबालिकाको आँखाको पावर बढ्न रोक्ने आँखाको पर्दा जलबिन्दुको उपचार हात्तीको उपचार सामाजिक स्वास्थ्य दिन सुविधा वेबसाइट दृष्टि आई डट ओआर।

0: बिहानैदेखि थाहै नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको निकलाजुङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला निचलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूले शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू सही बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नयाँ मेला आयोजना गरिएको आयोजकको भनाइ छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 को आईएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवा शर्माले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हडतालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवा शर्माको भनाइमा अदालतको राय बाध्यकारी छैन, अर्थात हडतालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
0: काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लिग टूको। आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा गाडी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अङ्कसहित 5औं स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा जितै हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। इण्डियन प्रिमियर लीगको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात 14 खेलमा 18 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अङ्कका साथ तालिकाको 7औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 8:15 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
1: काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ।
0: सर्वोच्चमा 27,000 विचाराधीन मुद्दाको चाङ छ भने असुल उपयोग हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष लागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
1: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
0: चार दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका, शिव शिखर बहुउद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुउद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो। सार्वजनिक ऋण 30 खर्ब नजिक नयाँ बजेटले फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
1: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्ने विपक्षी दलहरू असन्तुष्ट।
0: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्यो, देशभित्र अवसरको पनि मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड़।
1: श्रम सम्बन्धीले हडतालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
0: र काबा महिला भलिबल च्याम्पियन आजदेखि, आईसीसी विश्वकप लिग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
1: संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र काले पोसाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला पाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा 2 शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद।

0: पन्ध्र बाजेपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभी तथा फर्टिलिटी सेन्टर गैरपाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार विभिन्न स्वास्थ्य क्लिनिक दुले रोडामा आउनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श गरेर मौकाको फाइदा लिन हार्दिक अनुरोध गर्दछौं।

0: साह्रै कुप्पो बस्नु भएन भने तर किताबको लागि पनि
1: जाने होला त
2: के ओल्लो घर पल्लो घरतिर सबै कर्नरकै सामान ल्याएको रहेछ पनि त्यो भाँडाकुँडा चाहिँ सबै
0: गीतका गुणस्तरीय सामानहरू भारतमा गरिन्छ।

एन्ड आँखा क्लिनिकमा भित्रिय मिलाप्र विधि अब लाइट बालेर आँखा खराब गर्ने नयाँ युग सम्बन्ध नयाँ

0: गरेर तार अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार रूप विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिएको साथ आँखाबाट पाउने बिरामीहरूको निःशुल्क शिविर परीक्षण गरिन्छ।
1: घर

0: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ सम्झी
1: अब लोकल नै खोज्नु भएको हो भने यो मल्टी एब्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिट मल्टी एग्रो पाली शुक्लदेखि 10 मिलाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816 खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुरेगौडा हेल्पोस्ट चेक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको पेन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
2: जुत्ता चप्पल
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
5: स्नातक तथा व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा नानी समूहमा सिने सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक शिक्षक मात्र सञ्चालन गरिने भएकाले समन्वय भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
5: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
4: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
5: नोट पहिला भर्ना हुँदा आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 065-571-479 र 98-560-62-265
6: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतारमा हिँडेको
7: ल बिहेको घर गहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता रिनु र मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको
8: आधुनिक डिजाइनका तयार घर गहना विभिन्न राशि अनुसारका पत्रहरू अदर अनुसारका घर गहना तयार पारेको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल बनकेवा चौक पराजी प्रपत्र सुबेदार बाजुरा सुनार र सूर्य गहत्रास मोबाइल 98-478-78-528 र 98-028-16-142
9: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्न चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
2: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा सेतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरपाराले ट्रस्टमा घर एन्ड आँखा उपचार केन्द्र दुरेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9800551042, दिपेश मल्ल ठकुरी 9800551420, दीप मल्ल ठकुरी 9840145530।
10: यो जाने पुरानो भएन, सबै पानी चुहिएको छ। यस्तो टाटो गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छ नि कहाँ होला।
11: ल हेर यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँग अन्य धातु पितल ढलोट आल्युमिनियम सिलोट सरस्टिमभित्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 063414142, 98553218, 98462014726।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
13: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्लागन्धकीको पहिलो पोलिक्लिनिक
14: दुलेगौडा पोलिक्लिनिकमा यही पेट 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
14: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
16: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
14: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिए स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
17: मुटु रोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ समर्थन उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
18: तपाईँ त आज जानुहोस्
19: अनि यति बेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र पाइन्छ कि?
18: त्यसको चिन्ता पनि पर्दैन नि, फैलिने झरेपछि त सापकोटा गाईको होटलमा बसेर भोलि बिहान बाटो लागि हुन्छ नि।
19: ए होटल जरुरी छ नि है, हुन्छ म खाँदै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित फैलिचार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एडेस बाथरुम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदिलको मासु, क्यारिनी र सुरौदी खुलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज, हिरोई चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98005514644 र 9800551││4420
20: पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सेवन धेरै गर्दा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले मृत व्यक्तिले दैनिक 5 ग्राम नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
20: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिनी पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
20: मद्यपान र धूम्रपान सेवन नगरौ।
21: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
22: मैले सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता
23: गरिसकेँ।
24: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता बिराउनु पर्दैन।
23: हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको जटफोन, कुर्ती, नाक र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्स कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ जाति
24: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर उपचार गरिने सहरर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुरक्षित उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
23: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0 मोबाइल 98 40 82 69 26।
21: शुक्लाबन्दकी 4 डुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको उद्योग पहिला भएको थियोबाट अहिले भीमसेन मन्दिर डुलेगौडाबाट भित्र गरिए। अजम्बरी इन्टर चार्जेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछ। प्रोपराइटर मिन बहादुर सुनार 98253 9122 98058 र 98460 243 246।
25: तपाई घर बनाउँदै हुनुहुन्छ तब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माटो तथा रोटापिङ्गी ढुङ्गा र प्याटिस ढुङ्गाहरू पाइन्छ।
25: वर्षौँ वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि। तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अदर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सुन्दर पनि गरिन्छ।

गहरा रेग्मी र आयुर्वेद पोखरेलको हिजो विद्यालय असले 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई नेचुरल कन्डिसन अनुसार 2,41,92,406 रुपियाँ र उपभोक्ता संरक्षक अनुमान अनुसार 20,00,000 रुपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि वेस्टर्नबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दैत्य समस्याबाट कफी पोखिएर घाइते हुनु भएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मृत दायर गर्नु भएको हो। यसरी थापाले अन्तर्राष्ट्रिय क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जनाउनु भएको थियो। उहाँले उपभोक्ता संरक्षण अधिनियम कमिसन अनुसार क्षतिपूर्ति माग गर्नु भएको थियो। गोर्खा सरकारको नेतृत्व बेरोजगार बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 50,50,000 थप भए प्रदेशको औद्योगिक बेरोजगार 2,83,85,000 पुगेको छ। महाधिवेशनको प्रतिवेदन अनुसार कार्यको प्रदेश सरकारका 159 मन्त्रालय लगाए र 21 समिति तथा अन्य संस्था गरी गत वर्ष 41,43,81,32,000 लेखा परीक्षण गरिएको छ।

घरेलु पालनमा विधिहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। शिक्षा ऐनमा भएको संशोधन अनुसार पूर्ण समितिको मनोनित सदस्यहरू स्वतः पदमुक्त भएपछि समिति गठन गर्न लागिएको हो। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँ जिल्लाका सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई पत्रचार गर्दै संशोधित व्यवस्था अनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ। यदि नेपाल ऐनलाई संशोधन गर्न मार्फत शिक्षा ऐन विद्यालय व्यवस्थापन समिति गठन गर्ने स्थानीय तह र विद्यालयहरूबाट सोधपूछ भइरहेकाले प्रसाद श्रेष्ठले जानकारी दिनु भएको हो। श्रेष्ठका अनुसार अब जिल्लाका सबै विद्यालय संशोधित गर्ने प्रावधान अनुरूपमा समिति गठन प्रक्रिया अगाडि बढाउनु पर्नेछ। सचेतकमा देशका प्रहरी र सचेतकमा दिएको छ।

0: ध्यान गएको छ पोखरा नगरपालिका नम्बर 11 काहुरा बस्ती 28 वर्षका रिवास गुरुङलाई सशस्त्र प्रहरीको गोटाखोर टोलीले थार गरेर उपचारका क्रममा भएको हो। गुरुङ श्रोतामा पौडी खेल्ने क्रममा परिवार सम्पर्क बिन हुनु भएको र पछि उद्धार गरिएको छ। प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 गढकालिकाबाट खटिएको विशेषज्ञ गोटाखोर र उद्धार टोलीले उचित अवस्थामा बिहिबार बिहान पौने 4 बजे युवाको उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा तत्कालीन चिकित्सकले मृत घोषणा गरेका थिए। रातिदेखि नै हल्का पानी परिरहेको छ। पश्चिम बाहेकका अरू ठाउँमा आज बिहान जस्तो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मध्यपश्चिम बागमती कर्णाली प्रदेशका तराई भूभागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यको सम्भावना रहेको छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ। वर्षा भइरहँदा तराई क्षेत्रमा त्यति गर्मी भएको हो।
1: अमेरिकी वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका हुन्।

0: युवाहरूसँग गठित भए सामाजिक आर्थिक सांस्कृतिक खेलकुद तथा स्वास्थ्य क्षेत्रमा काम गर्न स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ। खेलकुदका लागि संस्था युवाहरूको प्रतिभा प्रवर्धन गर्ने र जनसाधारणको गरिमालाई अझै रुचि बनाउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ। खेल भव्य रूपमा सम्पन्न गर्न ठूलो आर्थिक स्रोत आवश्यक हुने भएकाले सहयोगका लागि आह्वान क्लबले गरेको छ। उहाँको सिफारिस क्लबको नेतृत्व र खेलाडीको नाम उल्लेख गरेको स्तरबाट उत्साहजनक सहभागिता जनाउने गरी आवश्यक प्रयोग भइरहेको क्लबले जनाएको छ। बिहारमा 7 बजेको ढोलबाराई हाइलाइट सरको लागि सकिएको छ। साथमा हाम्रो पुनः भेट हुने नै छ। प्रोग्रामको लागि समयको कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: हाम्रो टेलिफोन नम्बर 7 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14 14

0: डिजिटल नम्बरलाई झुक्किनु भएछ नि।
1: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मान्छे त शुक्ल सुति फ्रेस ल्याएको रहेछ।
2: भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक कुखुराको मासु अन्डा सोसेज प्रोटिन तथा खुट्टा बिक्री गरिन्छ। अन्य प्रसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको हृदयमा पर्न सफल फ्रेस हाउस दुलगौडा प्रोप्राइटर पृथ्वीराज गर्तौला। फोन 0965-90-65, मोबाइल 98-64-34-377।
3: शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी वर्षदेखि उत्कृष्ट डिजाइन र शुल्क शुद्धतामा ग्राहक वर्गको मन जित्न

0: आज बाहिरको खाजा खाऊँ भनेर
1: मैले सुने छोरी
0: खाजा खाँदा त बाटोमा हाउस नै त स्वास्थ्य किसिमका खाजाका परिकार पाइन्छ।

0: पनि मुद्दा बाबा पारेको साथै सेको छोडा ड्राई सेको चिकन चिकन चिकन छोडा पाउँदा छोडा पाउँदा फ्राई साथै कोदोको ला र छोटो उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: कहिले कसै त अनि मिठो चामलको भात खाएर मुख फेर्नु पाएन हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुल बाह्र चामल ल्याएको छु त सावित्री जिरा चामल बेचिदिएर
3: साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो। साथै तेल पनि पाइन्छ, तेल पनि भरको पनि व्यवस्था छ। सम्पर्क राजस्थानी पेट्रोल पम्प अगाडि प्रोपराइटर अर्जुन रम्सा फोन 0654422 र फोन नम्बर 5512692।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मद्दत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।

ইয়ারফোন

시골 신발을

Thank you.

Thank you.

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब धेरै लाग्न थाल्यो। यस्तो पानीबाट झोल पोखरा, तरुल, कोदा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसरी पानी त शुद्धिकरण गरेर मात्रै पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई धन्दै मार्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घरमा राख्ने,

0: किचनको डेकोरेसन दराज पलङ दबे टेबल सोफा सेट एकपल्ट हेर्न जानु त जे हेरे त्यही मिलाउने खालको छ
1: कहाँ बनाए सन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
0: रहेको सुदक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ भएको छ न त धुला नै लागेको छ वर्ष भएर बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् पाइबाट ल्याइएको स्थानीय खालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदक्षा फर्निचर उद्योग दुईगौडा पौला डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9891 40 3622
0: यादवद्वारा उपचार एवं परामर्शको साथै आरबीसी सेवा समिति रहेको जानकारी गराइन्छ विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
3: धुम्रपान भनेको के हो
0: ल सुन धुम्रपान भन्नाले खास गरी सूतीजन्य पदार्थको धुवा खानु हो सरोत बिडी तमाखु पत्तर जस्ता सूतीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धुम्रपान तथा सूतीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता म्याडम
0: धुम्रपान तथा सूतीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कमजोरको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ तितेवती ठाउँ र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई सबै असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षमा 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: यो धुम्रपान तथा सूतीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
0: यसबाट बस्ने उपायहरू साथीभाइको लहरी लहरीमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सूतीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
5: नमस्कार क्यामन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानु भएको छ भन्ने सुनेको थियो तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनु भयो क्या
6: पोखराको चरणहरू हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
5: अच्छा यहाँ मेरो कुराको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हुँदैछ मेरो कुरा त छमछम्ती हुँदो धेरै राम्रो रहेछ त्यो हस्पिटल त हजुर हजुर साहब सडक मोबाइल हस्पिटलमा हाम्रो भारतीय भूमि सैनिकहरूले स्वास्थ्य सेवा स्वास्थ्य सेवा पनि
6: त्यही भएर सडक मोबाइल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: सडक मोबाइल हस्पिटल नाथुला पोखरामा भारतीय भूमि सैनिकका लागि स्वास्थ्य सेवा स्वास्थ्य

0: पन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेल आयुर्वेद तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार धेरै स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनु हुनेछ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि मोबाइल 9876781487।
2: हामीलाई कसरी लगाउनु कमी हुन्छ।

0: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्मा सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
1: प्रमुख कथा वाचक आचार्य पूज्य पौडेलको मुखारविन्दबाट सङ्गीतमा पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय तथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
0: आयोजक शुभ पञ्चायन मन्दिर संरक्षण समिति।
3: भोलि घर पूजा गर्नु पर्ने लिएर नयाँ घरमा पूजाको गमलाहरू पनि ल्याउनु भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाइसोमा माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र पाइसोले दुईवटा कसरी छोटो पूजा गर्नु पसलमा हजुरले भन्नुभयो कि सबै कुरा आइपुग्छ, चिन्ता गर्नु नि।
4: हजुर, हामी कहाँ रुद्री कहाँ प्रतिबन्ध घरपैसो नौ ग्रह ग्रह शान्ति लाभप्रति महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: पूजा सामग्री
4: समीक्षा सम्पर्क 1 अन्ठानब्बे 4 1 र 1 5 5 3 5 22।

रेडियो घर बाल ही 103.8।

سامرا بھگارا

सकला कार्य समय स्थान अरूको लागि भने हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, हामीलाई खड्का राजाले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ नमस्कार शुभ बिहानी सबैजनालाई भन्नुभएको छ। नमस्कार शुभ बिहानी हजुरलाई पनि हाम्रो तर्फबाट साथ दिनुहोला भन्न चाहन्छु र सबै यसरी नै माया गरेर कमेन्ट गर्दै गर्नुहोला र अरू साथीहरूले पनि हामीलाई यसरी कमेन्ट गर्न सक्नुहुनेछ। आज हामी शुक्रबारको श्रृङ्खलामा रहेर हजुरहरूको अनि हजुरको जवाफप्रति जवाफलाई चाहिँ कार्यक्रममा स्थान दिनेछ र सबै आज हामी रमाउनेछौँ। हामी हाम्रो फेसबुक पेजमा स्टेटस थालिसकेका छौँ, त्यसको जवाब लेखेर पठाउँदै गर्नुहोला भन्दै अरूको लागि भने फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बसौला जोडेर बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ, जसको आवाज रहेको छ चन्द्र परिवारको, अहिलेको लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर मनका मलाई दर्शन राजवाड़ी र बुलबुनी कहीं नई रमाइल भाका रहेको थियो जसमा आवाज रहेको थियो निर्जला गुरुङ अनि चन्द्र परियारको स्थान दिइसकेकी छु। अरू लागि भने लिला नगरीका हामीलाई सुशीलाजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते, म धानथोकबाट सुशीला, बज्ने गीत भन्नुपर्दा रानी फूल बसायो भन्ने गीत बजाइदिनुहोस् न। साथी भन्नुपर्दा सन्तुष्टी सुमित्रा दिया दिपिका अयान्स आरुसी अल भन्नुभएको छ। धन्यवाद सुशीलाजी कमेन्टको लागि। हामी चाहिँ खासमा चाहिँ हाम्रो चाहिँ एसएस डिग्रीको चाहिँ श्रृङ्खला हो, तर पनि ठिकै छ, म हजुरको रोजाइमा रहेको भागलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, हजुरहरूले आफैले सृजना गरेर पनि प्रतिजना बनाएर पठाउन सक्नुहुनेछ। उहाँहरूले पठाउनु भएको कमेन्टले हामीले हाम्रो कार्यक्रममा स्थान दिने नै छौँ भन्दै अरू लागि भने हाम्रो सुशीलाजीको रोजाइमा रहेको भागलाई कार्यक्रममा स्थान दिँदैछु जसको आवाज रहेको छ। अरूको लागि भने सफाका राख्दैछु, स्वीकार्नुहोला है त।

राज्य विकसित कसरी गर्ने फिल्म शर्मिला गुरुङको र अहिलेको लागि भनिदिएर नगरकर्मचारी परिवारको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। एउटा परिवारको भाका रहेको छ जसमा आवाज रहेको छ मगरको रेखाका छोटो व्यवसाय गर्नुपर्ने बेला पनि भइसकेको छ। फेरि पनि पुनः प्रस्तुत हुनेछ। त्यही नै समयको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज आवाज सुरु गर्नुहोला है त।

आजकल सुन भन्दा कम छैन, हराएर डर छैन। ज्ञानको गहनाले जति मात्र राम्रो

0: जोड़ा झुमका लॉकेट माइली तीन
1: कुमार श्रेष्ठ

0: पक्ष को कैंसर भएको छ यही बेन्टीका कारण केही बेर जीवन समाप्त हुनेछ
1: त्यही भूकम्पका कारण मेरो पहिलो वर्ष अत्यन्त जन्मियो जसले गर्दा सकिन
0: मलाई मुख्य घाटेको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
2: सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो
3: भुगतान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
2: सरकार विज्ञापन जोड
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल सुपर गण्डकीको पहिलो
5: शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: हार्मोनी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण तन्दाता
5: वरिष्ठ छाला रोग तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील काकी
4: वरिष्ठ नाकान घाटी र गर्दा रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: र वरिष्ठ दुधे आश्चर्य विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ सबैले स्वास्थ्य उपचार र परामर्श
4: विशेषज्ञ सेवा

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँहरूले सहर दिने गौरा हेल्प स्टेट नजिकै गण्डकी हार्डवेयरको सत्र लाइनमा रहेको स्वास्थ्यमा भाइ पारेको कपडा रोजी रोजी लैजानुहोस्।

0: घटना स्थानीय पुत्र बोलते भएन भने तर किचनको लागि पनि लाउनु पर्यो के जाने होला त
1: केलाई चिन्ता गर्नु तर ओल्लो घर पल्लो घरतिर सबैले सोधे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछ मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ सबै मन पर्यो हामी प्रोग्राम
0: तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने 18 देखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।

Thank you.

पाइने बिरामीहरूको निशुल्क शिविर परीक्षण गरिन्छ। चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि सन्ध्या मेडिकल हल दुर्गन्धालाई सम्झनुहोस्। सन्ध्या चस्माघर एन्ड आँखा क्लिनिक बन्केला चोक दुर्गन्धा प्रोपाइटर पाँच राजु मोबाइल 98063 1995 र 98467 15368।

Thank you.

आजको श्रृङ्खलामा रहेर चाहिँ धन्यवाद कमेन्टको लागि।

0: जानकारी गराइन्छ।
1: एसएमा डिजिपीले प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: फर्म भरि आफ्नो सिट सुरक्षित बन्नुहोस्।
1: हाम्रा

0: 吧。
1: Sunar, Vinod Sunar, Mobile.

0: साझा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। मध्य प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै एमाले नेकपाको इन्ट्री संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
0: राष्ट्रपा सभापति लामी छानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने एमालेको सचिवालय बैठक आज।
1: दाङमा सड़क अतिक्रमण गरी बनाइएका संरचना भत्काउन डिभिजन कार्यालयको अल्टिमेटम। भर्याङ डाँडामा ट्रक पल्टिँदा कान्ति लोकपथ अवरूद्ध।
0: युरोपबाट सैनिक फिर्ता लिने नीति विपरीत अमेरिकाले सैनिक बोलाउँदै पोल्याण्डमा 5,000 सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा।
1: र काबा महिला भलिबल च्याम्पियनशीप आज शुरू हुँदै आफ्नो पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने।
2: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर पाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिनुहुने भएको छ। दोस्रो बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। यसबीचमा सत्ता समीकरण फेरिएको छ। साथै प्रदेशमा सत्ता फेरबदलको प्रयास भइरहेका बेला मधेस सरकारमा एमाले पनि सहभागी भएको छ। जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मुख्यमन्त्री यादवले हिजो मात्रै एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीका रूपमा शपथ गराउनु भएको छ। यसअघि मन्त्री परिषदमा रहेका जसपाका मनिष सुमन, राजकुमार गुप्ता र रानी शर्मा तिवारी तथा जनमतका महेश यादव र वसन्त कुशवाहालाई हटाइएको छ। जसपा र जनमतले पाएको 5 मन्त्रालय मुख्यमन्त्री यादवले तत्काल आफूसँगै राख्नु भएको छ। सरकारमा अब नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका मन्त्रीहरू सहभागी छन्। एमालेका 24, कंग्रेसका 22, नेपाली कम्युनिष्ट पार्टीका 5 सांसद छन्। जसपा नेपालका 26, जनमत पार्टीका 12, नेपाल संघीय समाजवादी पार्टीका 1 र राप्रपा नेपालका 1 जना प्रदेश सभा सदस्य कायम छन्। 2 सांसद निलम्बनमा छन् भने 4 सांसदले संघीय निर्वाचनमा भाग लिन राजीनामा दिएका थिए।
1: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावमाथि छलफल गरी आजै पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच आज एकै दिन संघीय संसद अन्तर्गतका विभिन्न 9 वटा समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाका अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून न्याय तथा मानवाधिकार समिति, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक छुट्टा छुट्टै बस्दैछ। यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने तय हुँदा संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक पनि बस्ने भएको छ। यी समितिहरूका बैठकमा आगामी बजेट, महालेखा परीक्षक कार्यालयको प्रतिवेदन, कारागारको कैदीबन्दी एवं थुनुवाको मानवाधिकार, मध्य पूर्वमा जारी द्वन्द्वका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको असर, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको व्यवस्थापन लगायत विषयमा छलफल गर्ने कार्यसूची छ।
0: सरकारको कार्यशैली र क्रमभंगतामा सत्तारूढ नेताहरूले नै आलोचना गरिरहेका बेला सभापति रवि लामी छानेले सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ। आज सिंहदरबारमा कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। कोशी प्रदेशका सांसदसँग बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म र मध्य प्रदेशका सांसदसँग दिउँसो 1:30-3 बजेसम्म छलफल हुने पार्टी प्रवक्ता मनिष सरले जानकारी दिनुभयो। सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा अघि बढ़न सभापतिले छलफलमा बोलाउनु भएको हो। बाँकी प्रदेशका सांसदहरूसँग पनि क्रमशः छलफल हुने बताउनुभयो। जेठ 15 गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। यी बेला विपक्षीहरूले भने संसदमा प्रधानमन्त्रीको खोजी गरेर निरन्तर अवरोध गरिरहेका छन्। यी बेला सत्तारूढ़ सांसदहरूले समेत प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन्। संसदप्रति प्रधानमन्त्रीले देखाएका गतिविधिमा आफै सशंकित देखिनुभएका लामिछानेले यो बेला सांसदहरूसँग छलफल गर्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
1: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डू स्थित निजी निवासमा बिहान 11 बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन हुने उहाँले बताउनुभयो। 4 दिन अघि बसेको बैठकमा नेताहरूको कार्य विभाजन प्रस्ताव गरिएको छ। यसलाई आज अन्तिम रूप दिने बताइएको छ। गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन हुन सकेको थिएन। 4 दिन अघिको सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होडमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो।
0: सड़क डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सड़क क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन 15 दिने सूचना जारी गरेको छ। डिभिजन अन्तर्गत पर्ने विभिन्न सड़क सीमा अतिक्रमण गरी व्यक्ति तथा सूचनामा उल्लेख गरिएको छ। साथै सड़क सुरक्षामा सबै गम्भीर असर पर्ने भएकाले डिभिजनले सूचना अनुसार 15 दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ। सूचनालाई व्यवस्था गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने र संरचना भत्काउँदा लाग्ने खर्च सम्बन्धी सम्बन्धित व्यक्तिबाट असर गरिने सूचनामा उल्लेख छ। कार्यालयले जारी गरेको सूचनामा पूर्व पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला मार्गको कोइलावास खोराई सड़क खण्ड राष्ट्रिय राजमार्गको अमेलिया तुलसीपुर शीतलपाटी खौलापात सड़क खण्ड हुलाकी राजमार्गको गरुवा राजपुर सड़क मदन भण्डारी राजमार्गको शीतलपाटी खौला बागुवासँगै घोराई तुलसीपुर काल्चे सड़क खण्ड भालुबाङ गनाहा सड़क खण्ड र रारा राजमार्गको थारमारे चौरजहारी सड़क खण्डको सीमा अतिक्रमण भएको उल्लेख छ।
1: मकवानपुरको भीमपेटा गाउँपालिका 8 भर्याङ गाउँमा डिब्बा ट्रक पल्टिँदा कान्ती लोकपथ अवरूद्ध भएको छ। सड़कको यातायात भएर ट्रक पल्टिँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। आज बिहान करिब 5 बजे हेटौराबाट काठमाडौँतर्फ छुटेको 9-6-728 नम्बरको 6-चक्के डिब्बा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ। ट्रक सड़कमै पल्टिएकाले कान्ती लोकपथ पूर्ण रूपमा अवरूद्ध र सड़क खुलाउन सड़क विभागसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ। ट्रकमा चालक सहित 3 जना सवार रहेका थिए, तीमध्ये 2 जना सामान्य घाइते भएका छन्।
0: सार्वजनिक
1: सेवा प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनमा अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त सरकारले 1 दिनमै रद्द गरेको छ। हिजो दरखास्त आह्वान गरेको सरकारले आज रद्द भएको सूचना निकालेको छ। यसअघि हिजो जारी भएको सूचनामा सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले जेठ 18 गते कार्यालय समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।

0: 5000 अमेरिकी सैनिक पठाउने घोषणा गर्नुभएको छ। पेन्टागनले पोल्याण्डमा 4000 सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत नयाँ निर्णय सार्वजनिक गर्नुभएको हो। ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागि बताउनु भएको छ। ट्रम्प प्रशासनले आफ्नो अमेरिका फर्स्ट नीति अन्तर्गत युरोपबाट समग्र सैनिक उपस्थिति घटाउने संकेत दिइरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। हालै मात्र इरानसँगको विवादलाई लिएर जर्मन चान्सलर फ्रेडरिक मर्जेससँगको मनमुटापछि अमेरिकाले जर्मनीबाट 5000 सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। यसअघि अमेरिका रक्षा मन्त्रालयले पोल्याण्डमा सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पीट हेक्सेटले त्यसलाई अस्थायी ढिलाइ मात्र भन्नुभएको थियो। पोल्याण्डका राष्ट्रपति नावरोकीले ट्रम्पलाई रूसी राष्ट्रपति पुटिनलाई रोक्न र युक्रेन युद्ध अन्त्य गर्न सक्ने एकमात्र विश्व नेताका रूपमा समर्थन गर्दै आउनु भएको छ। रूसको बढ़दो प्रभावका बीच पोल्याण्डमा अमेरिकी सेनाको संख्या बढ़ाउने यो कदमलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।
1: अब खेल समाचार। काबा सेन्ट्रल एसियन भलिबल एसोसिएशन महिला च्याम्पियनशीप आज शुरू हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबरडलमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 3:30 बजे शुरू हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो 2 बजे हुने नेपाल भलिबल संघले बताएको छ। आज अर्को खेलमा किर्गिस्तान र मालदिव्स तथा इरान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। भलिबलमा नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता उत्साहजनक छ। प्रतियोगितामा नेपालको कप्तानी निरुता ठगुण्डाले गर्दैछिन्। समूह एमा नेपाल र भारत सहित किर्गिस्तान र मालदिव्स रहँदा समूह बीमा इरान र बंगलादेश सहित काजाकस्तान र श्रीलंका छन्। हाल वरियता विहीन नेपालका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ फिफको वरियतामा स्थान बनाउनका साथै समग्र भलिबलको भविष्यका लागि महत्वपूर्ण हुने विश्वास छ। भारत विरूद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्ने नेपालले भोलि नै किर्गिस्तान र 10 गते मालदिवसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। यस्तै तेस्रो र चौथो हुनेले 5औं र 6ठौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

0: खेल त्रिवी क्रिकेट मैदान कृतिक रूपमा बिहान 9:30 शुरू हुनेछ। यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन्। पहिलोमा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गरेको थियो। सारी सिरिजमा नेपालले खेलेका 3 खेलमा 2 जित र 1 हारको नतिजा निकालेको छ। अमेरिकाले 1 जित र 2 हार बिहोरेको छ। लिग टूमा नेपाल 27 खेलमा 10 जित र 15 हारसहित 22 अङ्क जोडेर तालिकाको 5 स्थानमा छ। 2 खेलमा अङ्क बाँडेको छ। अमेरिका भने अहिलेसम्म 27 खेलमा 19 जित र 8 हारसहित 38 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। बाँकी खेलहरू जित्नै पर्ने नेपालका लागि आजको खेल महत्वपूर्ण छ। बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै 4थो स्थानभित्र पर्न सकेमा नेपाललाई विश्वकप यात्रा सहज हुनेछ। आज दिउँसो पनि वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने सम्भावना समेत छ।
1: मौसम काठमाडौँ उपत्यका सहित बागमती र कोशी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी पर्ने र रोकिने क्रम चलिरहेको छ। पछिल्लो 24 घण्टामा काठमाडौँमा 22 मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै 81 मिलिमिटर पानी परेको रेकर्ड छ। स्थानीय र पश्चिमी वायुका साथै पूर्वी भागमा भारत नजिक विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभावले पानी परिरहेको हो। यी प्रणालीको कारण पानी पर्ने र रोकिने क्रम आज दिनभर नै जारी रहने सम्भावना रहेको महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानमा मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै एमाले नेकपाको इन्ट्री, संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
0: राष्ट्रपति सभापति रामी शर्माले कोशी र मध्य प्रदेशका सांसदहरूसँग सफल गर्ने एमालेको सचिवालय बैठक आज।
1: दाङमा सड़क अतिक्रमण गरी बनाइएका संरचना भत्काउन डिभिजन कार्यालयको अल्टिमेटम, भर्याङ डाँडामा ट्रक पल्टिँदा कान्ति लोकपथ अवरूद्ध,
0: युरोपबाट सैनिक फिर्ता लिने नीति विपरीत।

0: पोलिस सैनिक बढ़ाउँदै पोल्याण्डमा थप 5,000 सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनशीप आज शुरू हुँदै आफ्नो पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: काट्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डरले रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झापात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै पढौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: एकको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ।
1: अब चिन्ता नलिनुहोस्, सरलान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तरीय विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, एडभर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छोटो सेवा, सफा प्रिन्ट अनि दीर्घ सम्बन्ध, त्यसैले त रोजाले पुगेको।
0: सरन एन्ड सिसल प्रिन्ट उद्योग, सुकुरागण्डकी नगरपालिकाको गेस्ट सँगै
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846361028 र 9801417718। आज सम्पर्क गर्नुहोस्।
2: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
3: दिदी? त नमजाले झुक्किनु भएछ नि। हो त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, सासेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुनिगौला। फोन 0565906065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856063398 र 9465010950।
9: सूर्योदय इङ्ग्लिश बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराउने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सेटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमा भर्ना भए आफ्नो सेट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
10: हाम्रा विशेषताहरू:
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र इलाइब्रेरीको व्यवस्था।
10: नोट: पहिलो भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0765174779 र 9855062365।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयार कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनुहारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9855184461 र शेरजन गुरुङ 9745404900।
13: वीर संतान पन्द्रह बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
14: लामो समयदेखि सन्तान भएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला तथा फर्टिलिटी सेन्टर गाउँ पाटन पोखरामा कार्यरत वरिष्ठ सन्तान पाए विशेषज्ञ डाक्टर अनुहरूमा छन् आगामी जेठ नौ गते परिवार वीरेन्द्र स्वास्थ्य प्रयोग दुर्गामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहोस् हार्दिक अनुरोध गर्दछौ
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लाबन्दी चार दुई गौडा फोन 0654142735 मोबाइल 9978168187
15: आज पनि भाटो आयो के हो कि तिम्रो पहिला राम्रोसँग खाना बनाउन आउँदैन
16: यी बुढा पुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेला तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त कतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बढ्छ पढाएर मात्रै भयो
15: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
16: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
17: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855 83 506 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
19: जति बेला पनि तल
20: मन त्यतै मात्र छ हजुर पनि सेतेको घरको झ्याल ढोका खाता त्रिकोस चौतास अनि किचनको डेकोरेसन दराज पलङ लोबा टेबल सोफा सेट एकपल्ट हेर्नु भयो त हेर त्यही मन आउने खालको छ
19: कहाँ बनाएछन् त हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
20: हुन्छ नि गुरु पहिलामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बना पारे न पसाउनेको छ न त धनाइ लागेको छ वर्षौँ भएर बनाएको पनि
17: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तपाईँबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवाद्वारा पञ्चमुनी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा 9981433622
21: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वरक्षी सुनचारी पसल खोज होला नि
22: सुनचारी पसल भएपछि त भयो राम्रो बुढा छापावाला सुनका गहना राजस्थानका पत्थर जोडी हरियो डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्न त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलतासँगै दुलेगौडाको बन्कियो चोकमा मुसाङ्ग धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
23: पाइनको साथै खरिदेखि
17: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यहाँ बिक्री तथा साफिर गर्दा उचित मूल्य पाइनेछ
23: शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामा विश्वकर्मा 9871176079 राजु विश्वकर्मा 9087769142
24: हजुर बाले आँखा देखेर धमिलो भयो भन्नुभएको मलाई पनि भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रजी कहाँ पाइन्छ होला त
25: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। धुरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोपराइटर दिव्य मल्ल ठकुरी 9800551022 दिपेश मल्ल ठकुरी 9800551020 दीप मल्ल ठकुरी 9840141530।
0: के भन्ने सोच्छ तर कामहरू सुरु गर्ने भनेर अलमारीमा हुनुहुन्छ
1: ओली राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
0: त्यसो भए सुन्नु इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
1: र के खास छ त इलाइट सिएमा
0: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
1: ओहो आयो लोकेसन
0: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-184-65-37
1: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात।
2: सुन न श्रेया यो चाया पोतो डन्डी फोरा एलर्जीले मेरो अनुहार नै
1: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
2: कहाँ
1: गण्डकी मेडिकल हल
3: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या आधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको 24 कोठी दाग र पेटको धस हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्गलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0-65-590-369 मोबाइल 98-40-82-69-26।
4: सुन गाउँ गाउँ अनि यति आएर भएको छ कि त्यसको चाहिँ

0: विद्यार्थी छात्रों को उत्कृष्ट उपलब्धि।
1: केवल पढ़ाई मात्र हुई न, अनुभवी तथा समर्पित शिक्षक के लिए प्रधानमंत्री स्मार्ट कक्षा, आधुनिक साइंस, होटल मैनेजमेंट तथा कंप्यूटर लैब, व्यवहारिक एवं अनुसंधान की शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम,
0: हिस्सा विकास की विजेता, गंडकी स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन, प्रदेश स्तरीय हैंडबॉल प्रतियोगिता में तीसरा स्थान।
2: आज हैंडबॉल विद्यार्थियों अमेरिका, ऑस्ट्रेलिया, जापान, कोरिया व विलायत नगरीत का देश का अंतस्थित विश्वविद्यालय तथा कॉलेज आबंधित छन। 47 वर्ष को उत्कृष्ट इतिहास बोकेको शैक्षिक दरबार जेसीए स्कूल में शैक्षिक सत्र 2083 का लागि साइंस, मैनेजमेंट, होटल मैनेजमेंट, कंप्यूटर साइंस, टूरिज्म एंड ग्राउंड प्लानिंग विषयमा कक्षा 11 मा नया भर्ना खोल्यो। आफ्नो सम्पर्क गर्नुहोस् जुनिया सिटिजन एकेडमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सङ्ग्रह, फोन 061-4311-398, 061-4311-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको मन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन नुन खाना छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: होइन रमिला, जति बेला पनि तनहुँ जान्छौ होइन, किन मन लगाएर हो?
10: साँच्ची कि मुवाले नै लगाए कि बुढा, मेरो तन मन त्यत्रो मात्र छ। हजुर पनि सिकेको घरको झ्याल, ढोका, खाता, त्रिकोस, चौकस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोगा, टेबल, सोफा सेट एकपल्ट हेर्न जानु त, जे हेर त्यही मुवाले आउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हो, पोलाडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको अरे, न पछाडि भएको छ न त धुलो नै रहेको छ, वर्ष भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, डुलेगौडा पौवाडाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98-141-35-622।
11: ए सम्झी यता नजिकै रामदारी पालेको लोकल कुखुरा हाँस वा खालिस पाइँदैन भने सुरुप जोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो हामी पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानमा जानु पर्यो सम्झी खुल्ला जङ्गलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
13: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
14: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
16: ए सबिना यस्तो हतारमा कता हो
17: ए प्रदीप हेर न बिहाको दिन पनि आइसक्यो गढमा बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
16: ल बिहेको गढमा बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा छेउ पर्छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचारी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधाहरू भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यहाँ बनाएको
18: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसार का पत्थरहरू अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चौक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सुनार गहत्रास मोबाइल 9846-78528 र 9800-28-16142
19: तपाईँ सुन्दै हुनुहुन्छ

0: समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तानमा भएका दम्पतिहरूलाई लक्षित गरी फिस्टुल आयुर्वेद तथा फर्टिलिटी सेन्टर गएर पाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तान परिविशेषज्ञ डाक्टर अनु विराजन आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलगौडा फोन 0625414233 मोबाइल 9968168187।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिर श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
6: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
7: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
6: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
7: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
6: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
7: यसबाट बस्न के गर्छ मिस?
6: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
7: यो चक्की कहाँ पाइन्छ मिस?
6: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। ट्रेसेबल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
10: हो त है, सामान लिन टाढो किन जानु पर्यो र? हाम्रो सेवाहरू विगत वर्ष होलसेलसँग दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार। प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846161220।
9: श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारेर भन्छ, केही समस्या है कि के हो?
12: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रियो हुन थाल्यो। जति गए पनि हिलो जाने होइन,
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाएर र धुलामा लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा अर्बु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-557।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्यो सफल।
14: ओम प्रसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
17: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00-787।
20: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
21: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
22: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654-14-285, मोबाइल 9856-35-497 र 9856-34-885 सम्पर्क गर्न सकिनेछ।
22: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
23: हजुर सुन्नुहोस् न, खसीको खबर ल्याएको छु। निम्रो रोगको उपचार पोखरा नै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरामा पृथ्वी चोकमा आउनु भएको छ नि।
24: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
23: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 0168-585-5974-0044।
24: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
25: दिदी, आमा लगाउने बेला भयो, मै पाउनु भयो त? ए भाइ, पनि घरै हुनुहुँदो रहेछ त।
26: खै, ल्याउन त कहाँबाट ल्याएको कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्।
25: मल पनि साह्रै राम्रो रहेछ।
27: सुन त मैनी, घरपतिको सफल एक्लै टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो गयो त, अन्त भन सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
25: ए हो र, हस् भाइ, म आजै जान्छु।
22: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले चोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856-62-891।
15: द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
15: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायु गोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: आइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
15: फेरस नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
15: स्त्री तथा प्रोस्टेट रोग महिलाहरू गडबडी सेतो पानी बग्ने निश्चलपन तथा यौन दुर्बलता एसिओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू धार कमरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
15: जीवको दुख्ने अन्य हात खट्टा गर्ने पहिलो झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाडा सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
15: उपचारको स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
17: सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9852359122 9508 र 9460692446
2: नसके एक दिन त अवश्य जाऊ त्यो पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ
17: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा
1: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ
17: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
2: आयोजक शिव पाञ्चाल मन्दिर संरक्षण समिति
4: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भरान स्लोप ढोलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
17: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा बडो खुसी देखिनुहुन्न त हेर्ने कान्छी यति पाहुना आउनु भएको छ मलाई त मान्छे कहाँबाट ल्याउनु भनेर त साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
6: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास तहाँबाट मात्र लिनुपर्छ त्यसो भए विवेक ढुङ्गानाको चुकुरामदेखि फ्रेस हाउसमा जानुहोस् आजकल सबैको फाइदो रोजाइ त्यही बनाएको छ
1: शुक्ला गण्डकी फिस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको अगाडिमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास ब्याङ्कको पछाडि यहाँ विवाह व्रतबन्ध पाँच
3: बस्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
9: मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमा भएर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेवा। प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
12: साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोर आफ्ना भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।
13: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्टन अफसर प्रेस दुलेगौडा बिपी चौक
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841493404।

नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शुक्रबार आज बस्नु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डस्थित निजी निवासमा शुक्रबार बिहान 11 बजे बैठक तय भएको कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा रहेको छ भने गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न बाँकी रहेको छ। 4 दिन अगाडि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ। त्यसलाई शुक्रबार अन्तिम रूप दिने सचिव अधिकारीले बताउनुभयो। यस अगाडिको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होलमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग सांसदहरूले शुक्रबार आज सामूहिक रूपमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको बताउनु भएको हो। सोही क्रममा शुक्रबार नै कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल हुने उहाँले बताउनु भएको छ। कोशीका सांसदहरूसँग शुक्रबार बिहान 11 देखि 1 बजेसम्म, मधेसका सांसदहरूसँग शुक्रबार दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म छलफल हुने भएको छ। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानसहित निरन्तर बैठक अवरोध गरिरहेको समयमा सभापति लामिछानेले पार्टीको सांसदहरूसँग सामूहिक छलफल गर्न लाग्नु भएको हो। बजेटको पूर्व संध्यामा हुने सोही छलफलमा सांसदहरूले आफ्नो आफ्नो क्षेत्रका समस्या र अपेक्षाका बारेमा पनि जानकारी गराउने बुझिएको छ। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द गरेको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। सरकारले देशभरि नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको व्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्रचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको दर्ता रोक्ने निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्याधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय गरेको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चापो, सड़कको स्थिति र अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखिएमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था रहेको छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। गण्डकी प्रदेश सरकारको निकायको बेरोजगारी बढ़दै जान थालेको छ। आर्थिक वर्ष 2081/82 59,50,19,000 थप भएर प्रदेशको अध्यावधिक बेरोजगारी 2,83,38,95,000 पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गण्डकी प्रदेश मार्फतको 169 मन्त्रालयीय निकाय र 21 समिति तथा अन्य संस्था गरी गत वर्ष 41,45,81,32,000 लेखा परीक्षण भएको थियो। यस्तै महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेशको प्रमुख दिलराज भट्ट समक्ष वार्षिक प्रतिवेदन बिहिबार हिजो पेश गरेको छ। नायब महानिरीक्षक श्याम प्रसाद भण्डारीले आर्थिक वर्ष 2081/82 8 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नु भएको हो। प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउँदै सुशासन कायम गर्न कानूनको पालना र विधि अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो।
नेकपा एमाले गरिरहेकी प्रदेश सभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ। नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार दलका उपनेता प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो। प्रदेश सभाको कार्यकाल एक वर्ष आराहारी बाँकी रहँदा एमाले नयाँ पदाधिकारी चुनेको हो। गण्डकी प्रदेश सभामा दलको उपनेताको जिम्मेवारी प्रदेश सभा सदस्य लील बहादुर थापाले पाउनु भएको छ। बागलुङका थापा समानुपातिकबाट प्रदेश सभा सदस्य चुनिनु भएको हो। पूर्व माओवादी थापा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र अलग हुँदा एमालेमै बस्नु भएको थियो। एमाले प्रमुख सचेतकमा देवका पहाडी र सचेतकमा भक्त बहादुर कुँवरलाई जिम्मेवारी दिएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले आफ्नो क्रियाशील सदस्यहरूको विवरणलाई समय सापेक्ष र व्यवस्थित बनाउन विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्नु भएको छ। केन्द्रीय कार्य समितिको परिपत्र अनुसार पार्टीको सांगठनिक सुदृढीकरणका लागि यो अभियान शुरू गर्न लागि आज हुने यस प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री प्रदीप पौडेलको प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ। पार्टीका सदस्यहरूको पछिल्लो अवस्था र तथ्याङ्कलाई डिजिटल तथा भौतिक रूपमा व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको कांग्रेस गण्डकीका महामन्त्री विष्णु प्रसाद लामिछानेले जानकारी दिनुभयो। प्रशिक्षणमा गण्डकी प्रदेश अन्तर्गत सबै जिल्ला र स्थानीय तहको नेतृत्वदायी व्यक्तिहरूलाई सहभागी गराइनेछ। यस कार्यक्रमले पार्टीको तल्लो तहसम्मको वास्तविक अवस्था बुझ्न र आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैबीच आयोजकले कार्यक्रमको महत्वबारे प्रश्न पार्दै प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने जनाएको छ। तनहुँको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा चीनको ग्रेट वालको झल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेट वालको काम अल्पत्र परेको छ। आवश्यक बजेटको अभाव भएपछि बन्दीपुर गाउँपालिकाको यो महत्वाकांक्षी आयोजनाको काम अगाडि बढ़न सकेको छैन। सम्झौता अनुसार यति बेला निर्माण पूरा हुनुपर्ने हो, तर हालसम्म भौतिक प्रगति 40% मात्रै भएको गाउँपालिकाले जनाएको छ। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको 70% र गाउँपालिकाको 30% लागत साझेदारीमा योजना अगाडि बढ़ाउन 2078 साल असोजको 12 गते धर्म एस कश्यपजीवीसँग सम्झौता भएको थियो। 2079 साल 34 गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले समयमा काम गर्न नसकेको पालिकाको भनाई छ। गाउँपालिका र नेपाल सरकारको गरी आजसम्म आयोजनामा 1,05,00,000 रूपियाँ लगानी भइसकेको छ। बाँकी करिब 60% काम अगाडि बढ़ाउन अहिले बजेटको अभाव रहेको छ। तोकिएको समयमा ठेकेदारले काम नगर्दा थप बजेट निकासमा समस्या भएको र अब पनि काम शुरू नगरी ठेक्का तोड्ने भए पनि निर्माण पूरा गर्ने तयारी पालिकाको रहेको छ। तनहुँको मेघदी गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा राखिएको सालको काठ सहित 2 जनालाई पक्राउ गरेको छ। मेघदी गाउँपालिका 3 काप्रेटार कामीटार निवासी 45 वर्षका चेत बहादुर चदारो र सोही स्थानका 38 वर्षका मिलन चदारो रहनु भएको छ। उहाँहरूलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। मिलन चदारोको घर छेउमा अवैध काठ लुकाई सिपाही राखेको भन्ने गुप्त सूचना पाएपछि प्रहरी चौकी थर्पबाट प्रहरी टोली खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। उक्त टोलीले खानतलासी गर्दा अवैध रूपमा राखिएको साल जातको काठको चिरान र गुलिया फेला परेको थियो। बरामद गरिएको काठ जम्मा 75.07 क्यूफिट रहेको प्रहरीले जनाएको छ। हृदपूर्वक बरामद गरिएको उक्त काठ र पक्राउ परेका 2 जनालाई आवश्यक कार्यवाहीका लागि राखेको भन्ने गुप्त सूचना पाएपछि प्रहरी चौकी थर्पबाट प्रहरी टोली खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

0: यो प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो। गण्डकी मेडिकल कलेज जेएमसीमा पेट तथा कलेजोरा विशेषज्ञ डाक्टर शंकर बराहको नेतृत्वमा बिना अपरेशन पित्त नलीको ढुङ्गा निकाल्ने ईआरपीसी सेवा शुरू भएको छ। यो आधुनिक प्रविधि मार्फत पेट नचुरिकन मुखबाट ड्युडेनोस्कोपी प्रयोग गरेर पित्त नली तथा पेनक्रियाज नली सम्बन्धी समस्याको उपचार गरिने भएको छ। डाक्टर बरारका अनुसार ईआरपीसी सेवा जन्डिस, पित्त नली र पेनक्रियाज क्यान्सर साथै पित्त नली साँघुरिने समस्याबाट पीड़ित बिरामीका लागि प्रभावकारी हुने भएको छ। यसले ठूलो शल्यक्रियाको आवश्यकता घटाएर बिरामीलाई सहज र सुरक्षित उपचार उपलब्ध गराउने विश्वास गरिएको छ। ईआरसीपी सेवासँगै नेत्र विभागले थप आधुनिक उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ। ती सेवामा एपीसी इसोफेजियल कार्सिनोमा भएका बिरामीका लागि मेटालिक स्टेन्टिङ नली सागुरिने भाग खोल्ने, बेलुन डाइलेटेसन तथा पेटमा खाना खुवाउने नली राख्ने पेट ट्युब प्लेसमेन्टको सेवा समावेश गरिएको छ। यस्तै गरी पेलिपेक्टोमी तथा भेरिसेस उपचारका लागि ग्लो इन्जेक्सन सेवा पनि उपलब्ध रहेको जीएमसीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाउने घोषणा गर्नुभएको छ। पेन्टागनले पोल्याण्डमा 4,000 सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत नयाँ निर्णय सार्वजनिक गर्नुभएको हो। ट्रम्पले पोल्याण्डका राष्ट्रपति कार्ल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागि बताउनु भएको छ। यो घोषणा यस्तो समयमा आएको छ जब ट्रम्प प्रशासनले आफ्नो अमेरिकी फर्स्ट नीतिसँग युरोपबाट समग्र सैन्य उपस्थिति घटाउने संकेत दिइरहेको छ। हालै मात्र इरानसँगको विवादलाई लिएर जर्मन चान्सलर फ्रेडरिक मर्जेसँगको मनमुटाव पछाडि अमेरिकाले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। पोल्याण्ड पठाउन लागेका सैनिकहरू जर्मनीबाट फिर्ता गरिएकै टोली हुन् वा नयाँ भन्ने बारे पनि विस्तृत खुलाइएको छैन। यसअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डमा सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पीट एक्सेथले त्यसलाई अस्थायी ढिलाइ मात्र भएको स्पष्ट पार्नुभएको छ। पोल्याण्डका राष्ट्रपति नावारोकीले ट्रम्पलाई रूसी राष्ट्रपति पुटिनलाई रोक्न र युक्रेनको युद्ध अन्त्य गर्न सक्ने एक मात्र विश्व नेताको रूपमा समर्थन गर्दै आएको बताउनुभयो। रूसको बढ़दो प्रभावका बीचमा पोल्याण्डमा अमेरिकी सेनाको संख्या बढ़ाउने यो कदमलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। अब अन्तिम खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला कृतिपुरमा शुरू भइसकेको छ भने नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी रहेका छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल रहेको छ। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएएस पद्धतिमा 2-0 पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको हो। तर अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अङ्क सहित शीर्ष स्थानमा रहँदा भने नेपाल 27 खेलमा 22 अङ्क सहित 5 स्थानमा रहेको छ। एक दिवसीय प्रतियोगितामा आजसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। हाम्रो स्थानीय खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यति जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: कार्यक्रमबारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564-14-100 वा

ama hemen vurmadınız.

0: भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्केर पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, न घरमा फुल आफ्नो गमलाहरू पनि ल्याउने भन्नुभएको होइन।
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुईगढाको सेन्सीको पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्ता नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैसो नग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुको साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीको पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपराइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
4: धुम्रपानको बारेमा तपाईँहरूले धेरै सुन्नुभयो।
5: म्याडम, धुम्रपान भनेको के हो?

0: বাস্তবে খারাপ মানুষকে বেতন নেওয়ার কথা আমি নি মারাম छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिनु सार्वजनिक स्थलमा धूमपान नगर्नु र घरभित्र अनि बच्चाको अगाडि कहिले धूमपान नगर्नु धूमपान तथा स्वास्थ्यजन्य पदार्थबाट टाढा बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
1: राष्ट्रीय श्वास प्रश्वास उपचार केन्द्र द्वारा जनहित में जारी संदेश
2: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेज बाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फूल रोप्ने गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र पाइन्छ नि दुई गएको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्ता नगर्नु न
1: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाउनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9846883522
0: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गीमा कक्षा 11 को नया भर्ना खुल्यो
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराउने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सेटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमा भर्ना भए आफ्नो सेट सुरक्षित गर्नुहोस्
1: इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सुविधा सम्पन्न भवन पुस्तकालय र इलाइब्रेरीको व्यवस्था
2: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जितिएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0635 71479 र 9855262
4: यो बाटो पुरानो भएर सबै पानी चुहिएको छ यस्तो ताल दुर्घटना पाए नै हुन्थ्यो आज भोलि तलको गाजी त हराइसक्यो बाह्र उठाएको छ नि
5: कालीलाई कालीलाई त केही थाहा छैन हाम्रै दुलेगडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
4: हजुर धुलेगाउँकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आन्दोलन सिमेन्ट चौरस किनबेचरा साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट सराजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा पैसा तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क धुलेगाउँ मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 0654141442 98563128 98422746426
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: पोलिक्लिनिकमा यही पेट 9 गति दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
6: वरिष्ठ नाक कान घाटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसेल हर्निया र पेसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई
7: परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 065414129, मोबाइल 9850631353।
9: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 भर्ना खुले को सम्बन्धी सूचना।
10: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
9: यस स्कूल में विज्ञान विषयसँग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्यूटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
10: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 061-578-1653 र 061-553-595।
11: हेर न आरन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यहाँ भएर सबै जातिको पोसाक लिने भनेर जान लागेको के कहाँ पाइन्छ कुनै?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ।
13: आजकल सबैभन्दा कम छैन,
12: हराइमा गएर छैन,
13: ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिन भनेको।
14: ए त्यसो भए यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजु भाइको लागि भाङ्रा कछाड कम्बर ज्याकेट सिङ्गापुरै पेटी लिने भनेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छरमुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: नगर नेवार छेत्री तामाङ छकुरी भोजन जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री डार्लिङ मारवाडी पाटेसुन बुलाकी लौरे फुली जन्तर चन्द्रमा नागेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला नाकुसिका जाकुसिका पायमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी गुम्टो क्राउन सिन्डिल जिम्बु र ब्रुनेको माछा पाइन्छ।
14: सम्पर्क युवर सिङ्गापुर फिर्सी एन्ड ज्वेलर सप मुक्तिनाथ ब्याङ्कको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305।
7: This is Radio Dhurbarahi 103.8 MHz.

हेलो गुड मर्निङ दर्शन नमस्कार मेरो स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा म कार्यक्रम प्रस्तुत अनुमल्ल उपस्थित भइसकेको छु फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौँ भने मिठा मिठा गीत संगीतको साथमा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ है हामी सहभागिता जनाउन सक्नुहुन्छ जहाँ चाहिँ इन्टरनेट अनलाइन मार्फत पनि www.radio12.com.np लगइन गरेर पनि विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा चाहिँ रेडियो चुनन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा छँदैछ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनचा दिपसल देलेगौड़ाले र प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्टफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हामी हप्ताको सातै दिन एकजना साथीलाई चाहिँ विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ र सयको रिचार्ज आज प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै 0965-4142-00 बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला अहिलेको लागि भने सदाबहार सुमधुर गीत रहेको छ यो नानीको सिरेमा इन्द्र कमर फुलफुल्यो विधान श्रेष्ठको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: धन्यवाद माया एकै किसिमको यो नानीको शिरमै मोहनी सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने आज भने यसरी नै यहाँले सुन्दै आउनु भएको गीत संगीतको भाग चाहिँ हामी लिएर आउँछौ। थोरै मात्र यहाँलाई चाहिँ सुनाउँछौ अथवा गीत संगीतहरूको अब ट्र्याकहरू चाहिँ सुनाउँछौ अनि यहाँले चाहिँ ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नु पर्ने हुन्छ है। सवाल त जनाउन सक्नुहुन्छ 0625 4142 0 बाट भएर र कोही साथी टेलिफोन लाइनमा चाहिँ हुनुहुन्थ्यो सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ 0625 4142 0 बाटो भएर टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ भने आजको ट्र्याक भनेको चाहिँ अब हामी अब धेरै चलचित्रहरू पनि हेरिरहेका हुन्छौँ नि त है। यहाँले हेरिराख्नु भएको चलचित्र हेर्नु भएको भन्दा पनि सुन्नु भएको गीत संगीतको चलचित्रको गीतहरू पनि छ। सो आउन सक्नुहुन्छ 0625 4142 0 बाटो भएर अब ट्र्याक मार्फत यहाँले कुन चाहिँ गीत हो भनेर चिन्नु पर्ने हुन्छ भने कुनै गीत संगीत चाहिँ अब अन्तरा पनि छ होइन अब गीतको बीच भाग छ भने अगाडिको चाहिँ कुन चाहिँ टाइटल हो भनेर चिन्नु पर्ने हुन्छ। सहभागिता जनाउँदै गर्नुहोला 0625 4142 0 बाटो भएर भनिराख्दा कोही साथी अहिले भने हामीसँग टेलिफोन लाइनमा जोडिसक्नु भएको छ स्वागत गरिहालौ कहाँदेखिको हुनुहुन्छ। हेलो नमस्ते हजुर।
1: दर्शन
0: हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि के गर्दै हुनुहुन्छ त नि जित बहादुरजी? हजुर
1: यति बेला म खेता डाँडा मास्तिर घरतिर फर्किँदैछु।
0: त्यही त एकदमै यात्राको समयमा हुनुहुन्छ जस्तो हामीलाई पनि लागिरहेको छ है। एकदमै एकछिन भए पनि उभिएर चाहिँ कुराकानी गर्नु मिल्दैन, फेरि साह्रै गाह्रो पर्यो भने त गाह्रो पर्छ त हो बोल्न पनि। त्यसो भए धेरै कुराकानी नगरिकन हामी चाहिँ अब नभुलाउनु पर्यो होइन, हाम्रो जित बहादुरजीलाई धेरै भुलाइदिनु भएन कि। ल ठिकै छ अब कुराकानी अब गरिहाल्यौँ होइन, कुरामा कुरा त सोध्नु मन लागिहाल्छ। लामेश्वरातिरको हालखबर सुनाइदिनुहोस् न त, अब पानी के कतिको पर्यो होइन, हिजो हावाहुरी पनि मजाले आएको थियो, के कस्तो छ अहिले लामेश्वरका हालखबर? घाम पनि आएन पानी पनि आएन है। ल ठिकै छ, यो समयमा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला होइन, मारा जानुहुन्छ अलि धेरै यो समयमा सकेसम्म, अब टाढाको टाढा चाहिँ जाने नगर्नु होला है, अब रुखको मुनि पनि बस्नु हुँदैन भन्छ के अरे है, त्यही भएर विशेष ख्याल राख्नु होला। ए ल एकदमै राम्रोसँग काम कार्य गर्नु होला, शीतलमा पनि बस्नु होला, आफ्नो काम कार्य सुख सफल बनाउनुहोस् है। ल अहिले भने एउटा अन्तरा राख्दैछु एउटा गीतको, थोरै पछाडिको भाग राख्छु, कुन चाहिँ गीत हो चिन्नु पर्छ है। आज त्यस्तो हो नि, आज म्युजिक ट्र्याक हो नि त, त्यही त आज चलचित्रको, तर सुनिरहेको गीत पनि छ, सकेसम्म प्रयास गर्नुहोस् है।

ल बुझे मैले पोखे मैले गीतैको भाकामा भन्छ त कुन चाहिँ गीत होला यो चिन्नै गाह्रो पर्यो एकदमै सुनेको गीत थियो के अरे अब कसो गर्ने होला त ल त्यसो भए म बजाइहाल्छु है त कुन चाहिँ गीत होला ध्यान दिएर सुन्नुहोस् है

0: हरुको मैकोटा भन्ने गीत रहेछ कि यो जितबहादुरजी फोन आयो भन्दै हुनुहुन्थ्यो है. हरुको मैकोटा सुमधुर सदाबहार एकदमै चर्चामा रहेको ट्रेन्डिङ गीत पनि हो यो. यहाँले सुनिराख्नु भएको गीत संगीतलाई चाहिँ हामी यसरी नै अब थोरै अंश मात्र लिएर आउँछौँ भने अब कतिको चिन्ह सफल हुनुहुन्छ त भनेर एउटा टेस्ट जस्तो पनि हो है. सहभागिता जनाउन सक्नुहुन्छ अब सुनेर बस्नुहुने साथीले यो त मैले जाने थिएँ भन्ने पनि भयो होला है. यसरी नै आउन सक्नुहुन्छ यहाँले सुनिराख्नु भएको गीत संगीतलाई नै हामी कार्यक्रममा स्थान दिइरहेका हुन्छौँ भने अहिलेको लागि चाहिँ फेरि पनि कोही साथी हुनुहुन्छ होला स्वागत गरिहाल्छु. हेलो नमस्ते हजुर.
1: हजुर नमस्कार. नमस्कार अनुजी.
0: नमस्कार. ठ्याक्कै यहाँको आवाज चिन्नै गाह्रो पर्यो नि त. कहाँदेखि कसको आवाज होला?
1: अरुण चौपारी गाउँपालिका आरचोरदेखि.
0: हाम्रो तिलकजी हुनुहुन्छ है? अब आवाजहरू पछिल्लो समय चाहिँ अब नयाँ साथीहरू धेरै जुडिराख्नु भएको छ अनि हामीलाई चाहिँ एउटै आवाज लाग्ने कि चिन्न चाहिँ अलिकति गाह्रो पर्ने कि केही न केही हिँड चाहिने भएछ क्या हामीलाई. अनि के छ तपाईँतिरको नयाँ नौलो हालखबर पछिल्लो समयको?
1: नयाँ नौलो हालखबर भन्नुपर्दा न घाम लाउने न पानी आउने यस्तै यस्तै भएछ यतातिर. अरू त सब ठिकै छ. अब मकै दोहोऱ्याउने बिउ गर्ने यस्तै छ हजुर.
0: मकै द्वारा दोहोऱ्याएर चाहिँ सक्नु भएको छैन
1: भैया छैन. अब बल्ल बल्ल सुरु छ.
0: ए ल ठिकै छ. अनि हामी चाहिँ हप्ताको एक दिन चाहिँ कि यसरी नै अब एउटा टपिक ल्याउँछौँ अनि त्यो टपिकमा चाहिँ एउटा विषयवस्तु थियो कि तपाईँलाई सबैभन्दा गर्न मन नलाग्ने काम के हो भन्दा चाहिँ साथीहरूको जवाब चाहिँ यही थियो कि दोहोरो मकै गोड्न चाहिँ एकदमै गाह्रो हुन्छ भन्नुहुन्छ कि. हाम्रो तिलकजीलाई चाहिँ कस्तो लाग्छ? गर्न परिहाल्यो गाह्रो मानेर चाहिँ हुँदैन जस्तो लाग्छ है. त्यही त गाह्रो चाहिँ हुन्छ अरे कि. अब साथीहरूले चाहिँ यसरी टपिक राख्नु भएको टपिक राख्दा चाहिँ यसरी आफ्नो कुरा राख्दा चाहिँ ठ्याक्कै दोहोरो मकै भन्नुभयो अनि मलाई चाहिँ याद आयो कि. अनि आज हामी के गर्छौँ भनेर थाहा छ कि छैन हाम्रो तिलकजीलाई?
1: अहिले भर्खरै सुनेर म हल्का हल्का थाहा भएछ के अरे. चलचित्रका गाना के अरे सुन्ने अनि उसको
0: कुन चाहिँ गीत हो भनेर अनि चिन्ने हो कि. ल म तपाईँको लागि एउटा ट्र्याक राख्छु. यो भने पुरानो चलचित्रको गीत पनि छ. अब कतिको मनपर्छ हाम्रो तिलकजीलाई चलचित्रको गीतहरू? ल त्यसो भए एकदमै बिल रेडी है. सकेसम्म मिलाउने प्रयास चाहिँ गर्नु होला. अहिले भने सुनाइहाल्छ है.

0: लसन भए त
1: हजुर सुनेको खै जान्न त गाह्रै गाह्रै पर्यो
0: जान्न त गाह्रै पर्यो मैले सुनाएँ भने चाहिँ ल यो चाहिँ गीत पो रहेछ भन्ने जस्तो लाग्छ होला कि
1: हजुर
0: ल त्यसो भए अब विचार अब प्रयास गर्ने कि अब सुनाइदिने होला त
1: यो कुसुमे रुमालको हो कि जस्तो पनि लाउँछ
0: ल है कुसुमे रुमालको हो जस्तो पनि लाग्छ ल यसो ठ्याक्कै एउटा कुनै गीत आयो यो ठ्याक्क ट्र्याक सुन्दा फेरि म सुनाउँछु है त अब कस्तो रहेछ कुन चाहिँ गीत रहेछ अब सुनौ है त तपाईँले भन्नुभएको रहेछ कि रहेनछ हजुर आफ्नैको लाग्दो रहेछ आस दुई एकान दुई भन्ने गीत पो रहेछ कि यो गीत सुन्नु भएको थियो कि थिएन यो गीत चाहिँ सुन्नु भएको थियो कि थिएन सुन्नु भएको थिएन ल ठिकै छ नसुनेको भए अब हामी सोही गीतलाई कार्यक्रम स्थान दिँदैछौ क कसलाई सुनाउन चाहनुहुन्छ
1: प्रथम त हजुरको लागि अनि प्राविधिक मित्रको लागि अनि मेरो साथीहरू सम्झ अर्जुन थापा अनि हाम्रो टेकु छेत्री अनि त्योपछि उपासना घिसी बहिनी सरलाई अनि जति पनि मलाई तिलक छेत्रीहरू चिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु हस्त
0: नमस्कार हुनुहुन्थ्यो तिलक छेत्रीजी अनि हामीलाई चाहिँ सम्झाउनु भएको थियो अरुण चौपारी स्याङ्जादेखि आरू चौर भन्नुहुन्छ है अनि उहाँसँगको रमाइलो कुराकानी सँगसँगै हामी सुटिसकेका छौँ भने सहभागिता जनाउँदै गर्नुहोला 0965414200 भएर अहिलेको लागि भने हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्राम सँगसँगै 11 बजेको टाइम चेक पश्चात चाहिँ हामी पुनः उपस्थित हुन्छौँ र जानुभन्दा अगाडि चाहिँ सुमधुर गीत रहेको छ एकदमै डान्सिङसँग पुरानो समयमा एकदमै गुन्जेको साथीहरूले सुन्नेको हो जस्तो लागेको थियो हाम्रो तिलकजीले चाहिँ सुन्नु भएको रहेनछ है हामी सुनाउँदैछौँ यहीँबाट दुई एकान दुई टाइटलमा रहेको सुमधुर गीतमा आवाज रहेको छ महेश खड्का अनि अन्जु पन्तको आवाजमा सजेको यो गीत स्वीकार्नुहोला है त

This is Radio Dwarbarahi, 102.8 MHz. सूचना शुक्ला गण्डकी चार दुली गाउँमा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको एमएम आभूषण उद्योग पहिलो भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलीगौराबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपराइटर मन बहादुर सुनार 98253 59 1122 98058 0008 र 98460 2946

0: भारतीय धर्मकोद्वारा रोज रोटी पाइन्छ अनि आफ्नै धर्ममा प्रसाद सञ्चालन गरिएको हुँदा भारतीय रोपनी भएपछि जन्म छुट पनि पाइने रहेछ। सबै सुन्दर भएपछि पोखरा पोखरा किन भोट दिनु र मेरो बेटा आए पनि सबै गरेर
1: Peace.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कूल चौक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भए ठक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सिर्जना बोर्डिङ स्कूल शान्ति मार्ग सिर्जना चौक पोखरा फोन नम्बर 061-578-1053 र 061-553-595।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस निर्मित पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बालरोग विशेषज्ञ डाक्टर विनोद कुमार छन्। पादपोक डाक्टर वन्दना श्रेष्ठ
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ पादपोक डाक्टर डोरा चरण जोशी डाक्टर चिन्मय पुन
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
4: हार्डकर्ण तथा नशा रोग विशेषज्ञ डाक्टर एजवान सत्य उप प्राध्यापक डाक्टर पवन थापा र हार्डकर्ण नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपिक सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
4: न्युरोलोजिस्ट तथा मेगा प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जगराज श्रेष्ठ
5: नाकान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाटिया
4: न्युरोलोजिस्ट प्राध्यापक डाक्टर महेश किरण श्रेष्ठ डाक्टर सुमरन श्रेष्ठ
5: एन्टरबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तिराचन प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुष्मिता गुरुङ
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
4: फिजिसियन डाक्टर अनुमा पौडेल र मय चिकित्सक डाक्टर मनकाजी थापा मगर
6: वार्ड आईसीयू एमआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।

0: प्रकृति र संस्कृति नै हाम्रो सामान्य छ।
1: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा गण्डकी प्रदेश घुम आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पहाडलाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको भव्य गरौं हामी सबैको दायित्व।
0: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कारणले गण्डकी प्रदेश पोखरा।
2: This is Radio Dwarbarahi, 102.8 MHz.
3: Station 1. Studio Tanchin. Aile, Vienna ko 11 bajyo.
4: को साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्थ स्टोर आफ्ना भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
5: कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछ। प्रोग्राम रहेको छ कलिङ टाइम र कल गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन एकदमै खुल्ला छ। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ, जहाँ चाहिँ गीत संगीतको ट्र्याकहरू थोरै भागहरू चाहिँ हामी राख्छौँ भने सुनाउँछौँ भने यहाँले चाहिँ सही मार्फत चाहिँ कुन चाहिँ गीत हो त भनेर चाहिँ गीत संगीत चिन्नु पर्ने हुन्छ। आउन सक्नु हुन्छ 0625414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। अनि प्रोग्रामका स्पोन्सर गरिदिएको छ उमे माभूषण सुन चाँदी पसल दिलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र सहभागी गराउने साथी विजय साथी चाहिँ बनाउँछ हामी बाह्र पछि र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज जुन चाहिँ रहेको छ भोलि शनिबार को एपिसोड। अनि आउन सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ है लाइनमा सहभागी गराइहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई। अनि के कस्तो छ बिमारतिरको हालखबर? घाम लाग्दैछ, गर्मी छ है, पछिल्लो समयको मौसम यस्तै नै छ। एकदमै विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है। अनि खाना खानु भएको छ कि छैन त नि? है ल ठिकै छ। अनि आज रेडियो प्रोग्राम कतिको सुन्नु भएको छ हाम्रो लजरसीले? ल कस्तो हुन्छ अहिलेसम्म साथीहरूलाई अलिकति गाह्रो परेको छ भन्नुभएको छ। सो अहिलेको लागि एकदमै तपाईँको लागि हजुर एउटा अन्त हो र ल ठिकै छ। एकदमै सदाबहार घन्किरहने एउटा यो गीत चाहिँ पर्छ है, म तपाईँको लागि एउटा अन्तरा गीतको बीच भाग राख्छु अनि कुन चाहिँ गीत हो भनेर ट्याक्कै चिन्नु होला है सकेसम्म। ल सुनाइहाल्छ है त।
6: Like that.

0: आजै गरौ रमाइलो, भोलि त के होला भनी रोक्दै यो कुन चाहिँ गीत होला? गीतको नाम भन्नु पर्यो अब। कुटुमा कुटु सुपारी दाना, एकदमै हो जस्तो लाग्छ कि होला होला। हाम्रो लजरसजीलाई कुटुमा कुटु सुपारी दाना ट्याक्कै मिलाइदिनु भयो त है। त्यही त पपुलर गीत, अनि अहिलेको लागि हामी सबै पपुलर गीत सुन्दैछौ, कसलाई सुनाउन चाहनुहुन्छ?
1: अनि मिठो भोइसको धनी तपाईँलाई, अनि रेडियो दरबार सुनेर बस्ने साथी श्रोताहरू सबैको लागि।
0: ल अहिले भनेछ तिन सौ शुभ दिन। उहाँ हुनुहुन्थ्यो लजरस थापा, जिभीमादेखि सम्झनु भएको थियो कुचुमा कुटु सुपारी दाना। राजन राज सुब्बाको टी मेलिना राई अनि राजन इशानको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ। अहिलेको लागि हामी ढिला नगरी सुनिहाल्छौ, स्वीकार्नु होला है त।

0: हजुर कार्यक्रममा कुटु सपरी दाना यो समुद्रगी तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने आज चाहिँ हामी प्रोग्राम कलिङ टाइममा रहेर यस्तै यहाँले सुनिराख्नु भएको चलचित्रको गीतहरूको ट्र्याक चाहिँ लिएर आएका छौँ अनि यहाँले चाहिँ ट्र्याक मार्फत चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। सहभागिता जनाउनको लागि 0965 74 14 00 बाचो भएर आउन सक्नुहुन्छ भने शुरूआती समयमा चाहिँ सबैभन्दा सुरुमा चाहिँ हामीले एउटा ट्र्याक चाहिँ राखेका थियौँ एकदमै सर्वाधिक चर्चामा रहेको गीतमा नै पर्छ यो पनि अनि कुनै बेला एकदमै घन्किरहेको रुकु मैको त बोलको सुमधुर गीत रहेको छ यो गीत हामी सुन्छौँ भन्दै थिए। कता कता लाइनमा साथी हुनुहुन्छ पहिला साथीलाई लिऊ अनि त्यसपछि हामी यो सुमधुर गीतलाई पनि कार्यक्रममा स्थान दिइहाल्छौँ। हेलो नमस्ते हजुर।
1: हेलो हजुर नमस्ते नमस्कार हजुर।
0: नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो खगी मायाजीलाई।
1: धन्यवाद।
0: अनि के छ पिरुङतिरको हालखबर अनि तपाईँको नयाँ नौलो सुनाइदिनुहोस् न त। सदाको जस्तै अनि हाम्रो खगी मायाजीको चाहिँ के कस्तो छ त? मेरो पनि एकदमै ठिक ठाक छ। अब साथीहरूसँग कुराकानी गर्न पाइरहेको छ होइन मजाले मजाको छ गजबको छ भनौ न है। अनि खाना खानु भएको छ कि छैन त आज? बाँकी नै छ। एकदमै मिठो गरेर खानु होला है। रेडियो प्रोग्राम चाहिँ आज सुन्नु भएको छ कि छैन?
1: सुन्दैछु
0: र अहिलेसम्म चाहिँ अब एकजना साथीले मात्रै ट्याक्कै चिन्न सफल हुनु भएको छ भने हाम्रो खगी मायाजीले चाहिँ अब दोस्रो हुनुपर्छ है। ल अहिलेको लागि म एउटा ट्र्याक राखिहाल्छु ध्यान दिएर सुन्नुहोस् है।

0: यसै कुन छ गीत होला
1: कमले लाने हो यो यो चक्क आउस आएन गीत पनि आएन सुनक विषय सुनेको हो
0: कमले लाने हो होइन अलिकति त्यसलाई चाहिँ अलिकति अगाडि पुर्याउनुहोस् त तपाईँले भनेको चाहिँ एकदमै ठ्याक्कै भइरहेको छ है ल फेरि एकचोटि सुन्ने कि
1: यो डोलीमा तर हो कि के हो
0: ल त्यसो भए एकचोटि सुन्ने कि अब कसो गर्ने होला
1: हजुर अब एकचोटि सुन
0: ल एकचोटि चाहिँ सुन्नुहोस् एकदमै ध्यान दिएर सुन्नुहोस् है एकदमै सुनेको गीत हो ल म राख्दैछु फेरि
1: हजुर

0: सुन्नु भयो त?
1: सुन्न त सुनि, त्यस्तै गर्ने
0: ल, अलिकति म गुनगुनाउँछु अनि त्यसपछि चाहिँ चिन्न सक्नुपर्छ है। कसले लाने हो तिम्रो हातको त्युन तरकारी, कसले खाने हो अरे के?
1: त्योभन्दा
0: अलि पछाडि चाहिँ
1: कसले लाने हो तिम्रो हातको
0: ल, सुन्नुभयो त?

बिहारी कल्ले खाने हो भन्छ नि चित्त नदुखाऊ भेना चित्त नदुखाऊ भन्छ त्यहाँकै गीतको चाहिँ बोल कुन चाहिँ हो टाइटल भनिदिनु पर्यो कि ल त्यसो भए सुनेपछि ए लौ नानी भन्नु चाहिँ पाइँदैन है हे ससुरबा मलाई साह्रै मन पर्यो भन्ने गीत अरे के हो परेछ ट्याक्कै साली मन पर्यो भन्नु पर्ने है त्यो जानकारी मात्रै भएछ ल ठिकै छ सोही रमाइलो गीत हामी समय मिलेसम्म रेडियो प्रोग्राम भरि चाहिँ हामी एकचोटि मिलेसम्म चाहिँ सुनाउँछौँ क कसलाई सुनाउन चाहनुहुन्छ पिरुङदेखि हामीलाई सम्झनु भएको थियो र यसरी नै सहभागिता जनाउँदै गर्नुहोला साथीलाई चाहिँ हामी अब केही दिनमा सहभागी गराउँछौँ किनकि अघिबाट एउटा गीत राख्न बाँकी नै छ र त्यसमा पनि हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ भने रुकुमाईको छ अघि राति समयमा राखेको गीत हो यो पनि यस योगी अनि शान्ति श्री परिवारको आवाजमा सजिएको योगी सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नि हामी सँगै रहनुहोला है त

0: is Radio Dhurbarahi, 102.8 MHz.
1: काठमाडौँ

0: त्यसको बुवा
1: हतारको काम लतार भन्छन्। जहाँ पनि त्यो बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छ हौ? विश्वास र सुनसारी पसल खोज नि
0: सुनसारी पसल भएपछि त सुनका गुहा रास्ता अनुसारका पत्रद्वारा हरेक दोकानका आकर्षक कार्यक्रमलाई खरिदन सकिने अब श्रोता विगतका वर्षहरूदेखि ग्राहक उत्कृष्ट सेवा दिँदै आइरहेको पसलको अपार सफलता सँगै गरेको बन्किया चोकमा मनसङ्गको सुनसारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: साथमा
1: बिना रसायनका घर गहना तयार पारिँदैन। यहाँबाट खरिद गरिएका गहना यहाँ बिक्री तथा साफिर गर्दा उचित मूल्य पाइनेछ।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खान भनेर।
4: मैले सुने छोरी
3: खाजा खान त बेजी मामा हाउस नै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
3: हजुर, हाम्रो कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सकोटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
4: बिजी मोमो हाउस, दुलीगौडा, हेल्पर्स चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
5: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नाथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नाथुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
9: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान भएका दम्पतिहरूलाई लक्षित गरी फेस्टेला आयुर्वेद तथा फर्टिलिटी सेन्टर गौरपाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तान पारदर्शिज्ञ डाक्टर अमर राशन आगामी जेठ 9 गते शनिबार वरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुने हार्दिक अनुरोध।
9: जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लाबन्दी 4 दुलीगौडा, फोन 0564142335, मोबाइल 9968168187।
11: अर्को नाम

0: हजुर, आतै मन पर्यो, छातै मन पर्यो, साली मन पर्यो। यो सुमधुर अनि रमाइलो गीत रहेको थियो। तपाईँ आज कार्यक्रममा स्थान्दै सकेको छु। तपाईँको पनि श्रोता साथीलाई पनि मन पर्यो होला। र आजको एपिसोडमा चाहिँ यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा हामी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्रयाक गेम खेलिरहेका छौँ। सहभागी त जनाउन सक्नुहुन्छ, टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। र आज चाहिँ हामी म्युजिक ट्रयाक गेम खेल्नको लागि चाहिँ अब चलचित्रको भागहरू पनि लिएर आएका छौँ, थोरै ट्र्याकहरू चाहिँ लिएर आएका छौँ। अनि यहाँले चाहिँ ट्र्याक मार्फत कुन चाहिँ गीत हो त चिन्नुपर्ने हुन्छ। र अहिलेसम्म चारजना साथीले सहभागिता जनाए, सँगसँगै एकजना साथीले मात्रै ठ्याक्क मिलाउन चाहिँ सफल हुनुभएको छ। र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा, सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर। हेलो हेलो, नमस्ते हजुर।
1: नमस्कार,
0: भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है शान्तिजीलाई।
1: हजुर, धन्यवाद।
0: अनि शान्तिजीको एकदमै सन्चै आरामै छौ। अनि तपाईँको के छ नयाँ नौलो हाल खबर, सुनाइदिनुहोस् न त।
1: अनि अस्ति त मैले कति एकदेखिबाट सुरु गरेको
0: हो र किन होला त त्यस्तो ए ल। अनि रेडियो प्रोग्राम सुनिरहँदा ट्याक्क अब समय पनि चिन्नु पर्ने है, कहिले काहीँ यसै हुन्छ, अब गाह्रो पर्छ सबै साथीलाई सहभागी गराउन सकिँदैन। अब मिले हजुर हजुर, हामीले चाहिँ मजाले चिनौ, मैले चाहिँ मजाले चिन्छु, यति धेरै माया गर्नुहुन्छ, अनि हामी बिर्सने कुरा पनि हुँदैन।
1: रेडियो ढोरबराईलाई प्रगतिको शुभकामना गर्छु, गरिदिन्छु। अनि म्युजिकहरू
0: गीत बजाउन भन्दा पनि यहाँले चाहिँ आज हामीले चाहिँ ट्र्याक सुनाउँछौ, अनि ट्र्याक सुनेर चाहिँ यहाँले कुन चाहिँ गीत हो त भनेर चिन्नु पर्यो, अनि त्यसपछि हामी मिलेसम्म राखेको ट्र्याकहरू चाहिँ सुनाउँछौ है।
1: हजुर, अनि त्यो कुरो बुझेछु, तै पनि जाने भने भन्छु, फेरि नजानेदेखि जानेन भन्छु। हुन्छ, बजाइदिनुहोस् त म्युजिक।
0: ल, म तपाईँको लागि एउटा ट्र्याक सुनाइहाल्छु, ध्यान दिएर सुन्नुहोस् है।
1: हजुर, अलि अलि मलिनो छ है स्वर, अलि
0: ल हामी मजाले सुनाउँछौँ अब भने। वान टू थ्री गो, ध्यान दिएर सुन्नुहोला।
1: हजुर,

0: यो ट्र्याक चाहिँ कुन चाहिँ गीतको होला? रैया चाँदीको होला त?
1: हजुर हजुर,
0: एकदमै हो जस्तो लागेको छ कि हो जस्तो लागेर मात्रै भन्नुभएको होला? धेरै धेरै बधाई छ हाम्रो शान्ति देवीजीलाई ट्याक्कै मिलाइदिनु भएर है।
1: हजुर,
0: शान्तिजीलाई यो गीत चाहिँ कतिको मन पर्छ? ल, हामी चाहिँ मजाले सोही गीत चाहिँ हामी अहिले सुन्दैछौ, मजाले रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुन्नु होला अहिलेको लागि भने सम्झना।
1: सबै साथीहरू अन्तर्गत हजुरहरूको होला हुनुहुन्छ, सबै साथीहरूलाई धेरै धेरै शुभकामना सम्झना भन्न चाहन्छु है सबैलाई।
0: हुन्छ, छुट्टी छ, नमस्कार सबैदिन। उहाँ हुनुहुन्छ शान्ति देवीजी। सुमधुर गीतको साथमा अब भने हामी विश्राममा जानुपर्ने बेला भएको छ, अनि त्यसपछि चाहिँ हामी साथीहरूलाई सहभागी गराउँदै गर्छौँ। आशिष अविरल अनि मिलिन राईको आवाजमा सोचेको यो सुमधुर गीत स्वीकार्नुहोला है त।

0: Πιστεύω κοντά μου πάλι και λεγάιο.
1: This is Radio Dwarbarahi, 102.8 MHz.
2: ए बुढी, तिमीले भने जस्तै घर बनाएर त खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ? त्योभन्दा ठुलो कुरा त साँच्चै हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल कमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ? हाम्रो धुलीगोडा बजारको एयरपोर्ट रोडमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको त्यता त घरलाई पनि चराको छ भन्दै हुनुहुन्थ्यो, हामी आच्छा भन्छौ।

0: आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलगाडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465।

0: Böhmermann Festa. Amplika, Antrenbezahl Perfekti, Ölstätte Böhmermann. Ja, Antrenbezahl Erzahlat, Erzahlat, Erzahlat, Erzahlat, Erzahlat, Erzahlat, तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरेर रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
1: हजुर टेबल भरण स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
0: स्लोप मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: सरकार ढुङ्गा कटन उद्योग सिक्लाबन्दको दुई प्राप्त हो तपाईँको नरेश प्रोफाइल फोन

지금 아주 좋은

0: कल्पना पनि गर्न चाहन्न। उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। भन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लागे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
1: बेसरी टाउको दुख्नु, आँखा तिर्बिलाएर धमिलो देख्नु, हात मुख सुनिनु, अँधारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका छ लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
0: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।

0: Ritualis, lo otro de sortire exercitasse atasi.
1: This is Radio Dwarbarahi, 1888 MHz.
2: कार्यक्रम विश्वगत सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र कोही साथी लाइनमा हुनुहुन्छ ढिला नगरी स्वागत गरिहाल्छु। कहाँ देखेको हुनुहुन्छ? हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हजुरले हजुर दर्शन नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत। आवाज चाहिँ ठुलो चाहियो। अहिले चाहिँ कस्तो सुन्नु भएको छ? हजुर बनाउनु पर्ने भएर अहिले चाहिँ सुन्नु भएको छ है। अनि के छ नयाँ नौलो हाम्रो नरेन्द्रजीको हाल खबर स्याङ्जातिरको सुनाइदिनुहोस् न त।
3: हजुर मेरो पनि हालखबर ठिकै छ। तपाईँ ठिकै छ। मौसमको कुराहरू हल्का फुल्का घाम आइरहेछ। हिजो अस्ति पानी आइरहेको थियो नै छ। अब मौसम
2: ल ठिकै छ। एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। यहाँको दिन शुभ सफल रहोस् भन्दै अब अन्तिम सहभागी साथी पनि हुनुहुन्छ। सो ढिला नगरी हामी म्युजिक ट्र्याक गेम खेलिहालौँ है त। आज म्युजिक हो नि। के जस्तो लागेको थियो? बिहिबार त हिजो साथीहरूले आफ्नो प्रतिभा राखिसक्नु भयो नि त। त्यही त झुकिनु भएछ है। ल आज भने अब आवाज भन्दा पनि यहाँले चाहिँ अब आज चलचित्रको गीतहरू हो। यहाँले चाहिँ अब अन्तरा परेको छ होइन गीतको बिचमा कुन चाहिँ गीत हो भनेर सुन्नु पर्यो कि। ढिला नगरी सुनिहालौँ है त।

0: एउटा भेटमा
1: भयो
0: चलचित्रको होइन कि यो गीतको चाहिँ बोल भन्नु पर्यो कि कुन चाहिँ गीत हो यो भनेर गीतको टाइटल भनिदिनु पर्यो कि चलचित्रको नाम चाहिँ भन्नु परेन यो कुन चाहिँ गीत हो भनेर गीतको अलिकति थोरै भाग चाहिँ भनिदिनु पर्यो कि आवाजको नाम भन्दा पनि आवाज चिन्ने भन्दा पनि यो गीतको चाहिँ बोल हुन्छ नि यो अन्तरा बीच गीतको बीच भाग राखेको छ हजुर सुरुको अन्तरा मुखबाट भनिदिनु पर्यो कि आएन है ल सुनेपछि चाहिँ ए भन्नुहुन्छ होला है ल एकदम ध्यान दिएर सुन्नुहोस् है त कुन चाहिँ गीत हो भनेर अन्जु पन्तको चाहिँ थियो कि होइन अब नबिर्स तिमीलाई ल ठिकै छ नेक्स्ट टाइम चाहिँ मिल्नेछ अब आगामी दिनमा सहभागिता चढाउँदै गर्नुहोस् अहिले भने सम्झना सन्देश राख्नुहोस् मिठो गीत सुन्दैछौँ अनि
1: त्यही त हजुर
0: नमस्कार उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी म त झुकेको के प्रतिभा राख्ने दिन भन्दै हुनुहुन्थ्यो प्रतिभा राख्नको लागि चाहिँ दुबारको एपिसोडहरूमा उहाँलाई सम्झाउन सक्नुहुन्छ आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्रायल गेम खेले सँगसँगै शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँखाने कथाको साथमा भोलि जोडिन्छौँ भने त्यस्तै आइतबार भनेको अन्ताक्षर विशेष रहन्छ सोमबार तपाईँको हृदयमा रहेको गीत संहिता कार्यक्रममा स्थान दिन्छु भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु आफ्नो विचार राख्न सक्नुहुन्छ अनि बुधबार चाहिँ ड्रामा गर्छौँ हामी भने बिहिबार यहाँको प्रतिभा भनेर अघि सुनाइसकेका छौँ र यो सँगसँगै अब भने हामी समयको अन्ततर्फ छौँ साथीलाई सहभागी गराउन चाहिँ सक्दैनौँ समय पनि सकिसकेको छ अब जे गर्नुपर्छ समयभित्र गर्नुपर्ने हुन्छ समयले हामीलाई कहिले पनि पर्खदैन है मन चाहिँ थियो साथीहरूलाई सहभागी गराउन नेक्स्ट फ्राइडे चाहिँ हामी मजाले सहभागी गराउँछौँ भने कार्यक्रममा सहभागिता जनाउनु भएको थियो आज जितबहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि अनि त्यस्तै गरी अरुण चौपारीदेखि स्याङ्जादेखि हामीलाई सम्झाउनु भएको थियो तिलक छेत्रीजीले सुन्दै हुनुहुन्छ होला पक्कै पनि साथमा चाहिँ भीमादेखि हुनुहुन्थ्यो हाम्रो लजरस थापाजी त्यस्तै पिरुङदेखि सम्झनु भएको थियो हाम्रो नियमेश्वरता साथी पनि हुनुहुन्छ खगीमाया थापाजी त्यस्तै लहरे पिपलबाट सम्झनु भएको थियो हाम्रो शान्ति देवी थापाजीले भने त्यस्तै भर्खरै छुट्टी सक्नु भएको छ स्याङ्जादेखि नरेन्द्र रिमालजी र आज चाहिँ छजना साथीले चाहिँ सहभागिता जनाए सँगसँगै दुईजना साथीले चाहिँ मिलाउनु भएको थियो त्यसमा पनि अब सहभागिता पनि अगाडि जनाउनु भएको थियो र उहाँले चाहिँ अलिक ट्याक्कै चिन्नु भएको थियो होइन दुवै साथीले मिलाए तापनि अलिक छिटो भनौँ न है हजुर सहपाजी हुनुहुन्छ बिमारदेखि उहाँलाई धेरै बधाईको साथमा जाँदा जाँदै भने एकदमै रोमालो गीत छ चलचित्रको नै हो मायाले बोलायो मलाई सन्देश आयो उदित नारायण झाको आवाजमा सोझेको यो रोमालो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु नमस्कार.

0: काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सचिव व्यवस्था धर्मराज भट्टको नमस्कार।
1: राष्ट्रसभा बैठकबाट विभिन्न संसदीय समितिको बैठक बारे मुख्यमन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो।
0: निर्माणको काम नरोक्न व्यवसायीहरूलाई मन्त्री रमसालको आग्रह। मूल्य वृद्धिमा राहत दिने आश्वासन। पूर्वाधार मन्त्रालय 37 अर्ब घाटामा।
1: राष्ट्रपति राष्ट्रपति रामनाथ कोविन्दले कुशी र मध्य प्रदेशका संसद चुनाव छलफल गर्दै उहाँको सचिवालय बैठक आज।
0: युरोपबाट नेपाली सैनिक बढ़ाउँदै पोलैण्डमा थप 5,000 सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा।

0: उड्डयन मन्त्री खड्गराज पौडेलले विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएछ। उक्त प्रस्तावमाथि छलफल गरी आज पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच आज एकादश संघीय संसद अन्तर्गतका विभिन्न दशवटा समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाका अर्थ उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समिति, कानून न्याय तथा मानवाधिकार, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक विकास समितिका छुट्टा छुट्टै बैठक बसिरहेका छन्। यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने तय हुँदा संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक पनि बस्ने संसद सचिवालयले बताएको छ। पूर्वाधार विकास र विकास आर्थिक तथा मामिला समितिको बैठक बसिरहेको छ। यी समितिका बैठकहरूमा आगामी आर्थिक वर्षको बजेट, महालेखा परीक्षक कार्यालयको प्रतिवेदन, कारागारमा कैदीबन्दी र थुनुवाको मानव अधिकार, मध्य पूर्वमा जारी द्वन्द्वका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको असर, वर्ल्ड हेल्थ सेन्टरमा रहेको सुकुम्बासीको व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ।
1: प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनु भएको छ। दिउँसो एक बजेको संयोग बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सरकारले सभालाई जनमत पार्टीले 62 मध्य प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु लाग्नु भएको हो। यादवमा सत्ता समीकरण फिरिएको छ। साथै प्रदेशमा सत्ता फेरि बदलको प्रयास भइरहेको बेला राजस्व सरकारमा यिनीहरू पनि सहभागी भएको छ। जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी सरकारबाट भनिएका छन्। मुख्यमन्त्री यादवले हिजो मात्र इमालेका नियुक्ता समूहलाई पूर्व बाँकी मन्त्रीको रूपमा शपथ गराउनु भएको छ। यसअघि मन्त्री परिषदमा रहेका जसपा कमिश्नर राजकुमार गुप्ता र राम शर्मा तिवारी तथा जनमतका मिनिस्टर यादव र वसन्त कुशवाहालाई हटाइएको छ। जसपा र जनमतका पालको पाँचलाई मुख्यमन्त्री यादवले तत्काल आफूसँग राख्नु भएको छ। सरकारमा अब नेपाली कंग्रेसका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका मन्त्रीहरू सहभागी छन्।

सोहो लमसममा मूल्य वृद्धिको कारण निर्माण नरोक्न व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गर्नुभएको हो। निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको वहाँको भनाइ छ। बैठकमा व्यवसायहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्य वृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढुलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्नुभयो। देशको आर्थिक अवस्था र मूल्य वृद्धिको मारबारे सरकार जानकार रहेको बताउँदै नेपालको इतिहासमा अहिले सबैभन्दा ठूलो मूल्य वृद्धि भएको स्वीकार गर्नुभयो। मन्त्रालयले अहिले करिब 37 अर्ब रूपियाँ घाटामा रहेको तर पनि व्यवसायका समस्याप्रति गम्भीर रहेको बताउनुभयो। मूल्य वृद्धिको सम्बोधनका लागि राष्ट्रपतिको इन्डेक्स अनुसार काम भइरहेको र कानूनी प्रक्रिया मिलाएर व्यवसायहरूलाई राहत दिइने आश्वासन दिनुभयो। केही आयोजनाको हकमा ऐन संशोधन आयोजन र म्याथ थपको समस्या सुझाउने प्रतिबद्धता जनाउनु भएको छ। राज्य र निर्माण व्यवसाय एकअर्काका साझेदार भएको भन्दै काममा लापरवाही गर्ने र समयमै नसक्ने व्यवसायीप्रति भने राज्य निर्मम हुने चेतावनी दिनुभयो।

0: पिछले 28 का गतिविधि अपने सफल के पिछले वितरण के लिए यह राष्ट्रीय संगठन पर बनाए
1: नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुम्बस्थित निजी बस्ने अहिले केही बेरमा बस्ने एमएलए केन्द्रीय कार्यालयका सचिव डाक्टर विष्णु अधिकारीले बताउनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन हुने उहाँको भनाई छ। चार दिन अघि बसेको बैठकमा नेताहरूको कार्य विभाजन प्रस्ताव गरिएको छ, त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ। गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन हुन सकेको थिएन। चार दिन अघिको सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होलमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय पनि गरेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

विदेशका समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाउने घोषणा गर्नुभएको छ। पेन्टागनले पोल्याण्डमा 4,000 सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत नयाँ निर्णय सार्वजनिक गर्नुभएको ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नाउरोकीसँगको आधारमा यो सैनिक परिचालन गर्न लागि बताउनुभयो। ट्रम्प प्रशासनले आफ्नो अमेरिका फर्स्ट नीतिबाट समग्र सैन्य उपस्थिति हटाउने संकेत दिइसकेको बेला ट्रम्पको यस्तो घोषणा गरेको हो। हालै मात्र इरानसँगको विवादलाई लिएर जर्मन चान्सलर फ्रेडरिक मर्जेकसँगको मनमुटावपछि अमेरिकाले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। रक्षा मन्त्रालयले पोल्याण्डमा 5,000 सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पीट हेक्सेथले यसलाई अस्थायी मात्र भएको स्पष्ट पार्नुभएको छ। पोल्याण्डका राष्ट्रपति नाउरोकीले ट्रम्पलाई रूसी राष्ट्रपति पुटिनलाई रोक्न र युक्रेन युद्ध अन्त्य गर्न सक्ने एकमात्र विश्वास नेताको रूपमा समर्थन गर्दै आउनुभएको छ। रूसको बढ्दो प्रभावका बीच पोल्याण्डमा अमेरिकी सैनिकको संख्या बढ़ाउने कदमलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। 4,000 सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। रक्षा मन्त्रालयले पोल्याण्डमा 5,000 सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पीट हेक्सेथले यसलाई अस्थायी मात्र भएको

خب، نشانه این پرمانسی از این کسی به دشمه که پلنسی به برای

Thank you.

आइसिसी क्रिकेट विश्वकप डिभिजन लिग टूमा नेपाल र अमेरिका बीचको नेपाल टस हारेर पहिले ब्याटिङमा छ। ताजा अवस्थामा नेपालले 32.37 विकेट गुमाएर 151 रन बनाएको छ। नेपालका कुशल भुर्तेल 29 रन बनाएर आउट भएका छन्। आशिष शेख 43 रन बनाएर आउट भएका छन्। ईशान शर्मा 41 र कप्तान रोहित पौडेल 32 रन सहित क्रिजमा छन्। यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन्। पहिलो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गरेको थियो। जारी सिरिजमा नेपालले खेलेका 3 खेलमा 2 जीत र 1 हारको नतिजा निकालेको छ। अमेरिकाले 1 जीत र 2 हार बेहोरेको छ। लिग टूमा नेपाल 27 खेलमा 10 जीत र 15 हार सहित 22 अंक जोडेर तालिकाको 5 स्थानमा छ। 2 खेलमा अंक बाँडेको छ। अमेरिका 38 अंक बाँकी खेलहरू जित्नै पर्ने नेपालका लागि आजको खेल महत्वपूर्ण छ। बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै 4 स्थान पुग्न सकेमा नेपालले विश्वकप यात्रा सुरु हुनेछ। आज दिउँसो वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने सम्भावना पनि छ।

0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रसभा बैठक जस्तै विभिन्न संसदीय समितिको बैठक मुख्यमन्त्री अधिकतर विश्वास
0: निर्माणको काम नरोक्न व्यवसायीहरूलाई मन्त्री लम्सालको आग्रह। मूल्य वृद्धिमा राहत दिने आश्वासन। पूर्वाधार मन्त्रालय 37 अर्ब घाटामा।
2: राज्यपाल सभापति लामिछानेले कोशी नदी पूर्वको संसदीय क्षेत्र गर्दै युवाको सचिवलाई बैठकको आधार।
0: युरोपबाट सैनिक फिर्ता लिने नीति विपरीत अमेरिकाले सैनिक बढ़ाउँदै पोल्याण्डमा थप 5,000 सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा।
2: र टी20 आईएमएफ क्रिकेटमा रसिया विरूद्ध नेपालको दोस्रो द्वितीय आईसीसी सैनिक टीममा अमेरिका विरूद्ध नेपाल ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
3: मान इज्जत भनेको धनलक्ष्मी सुन्तरी पसल भएपछि त भइरहेको बुढा छापावाला सरकार गहना राशि अनुसारका पत्र जारी हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेका यस पसलको अपार सफलता सँगै गढीगौडाको बन्कियो चोकमा मुलस्याङ्जा धनलक्ष्मी सरकार।

ولكن يجب ان يكون هناك

सन पनि गरिन्छ र बेल आइटम भन्दा

Bye.

रेडियो भीमराव 103.9

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सार्वजनिक अपील
2: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झारपात दाउरा थुप्ने हुनाले सानो आगोको झिल्का सङ्ख्यामा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो बन्द हो। वनमा डराउनु लागेमा दुर्घटना कठिन भई वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने सामान्य होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको फुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिमाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घरमा त सुरु गरियो पैसामा पनि तनावै तनाव छ के गर्ने कसो गर्ने खाना खाने के ल्याउने
1: के भयो त पैसा भएपछि के को तनाव हो र
0: हेर न भाइ घरमा सुरु गरेको सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
2: ल भाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको छाता हार्डवेयर सप प्लाटमा जानुहोस् न जबदेखि ढलाउँछ सबै सामान एउटै खानामा नै पाइन्छ उच्च स्तरका

0: अथवा कालिस पाइदैन भने सुरुप झोल खाऊ भयो। बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो।
1: अब लोकलै खोज्नु भएको हो भने मासु अन्डा तथा चल्ला।

Then the

Thank you.

0: कति फुटा स्टुडियो खोल्यो, कति बन्द भयो, कति के भयो, तर सबैभन्दा पुरानो कति फुटा स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फुटा स्टुडियो भनेपछि त कति बाहेकहरूको त नामै आउँदैन।
1: ए मलाई मात्रै हो त्यो भनेको? तपाईँलाई पनि त्यस्तो त हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एउटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: दर्शकहरूदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइल डाटा फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। फोटो स्टुडियो दुलेडौँडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।

0: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भरान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कट पिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्ष वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: सरकार ढुङ्गा कटन उद्योग फोन 98-32-75 र 98-11-32-75।
3: कान्छा, भोलि घर पूजा गर्नु पर्ने, कलेजमा त फर्केर पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, मेरो घरमा फोन आफ्नो गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाइसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
4: पाइन्छ नि, दुरेगोडाको साइन्सिक पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्ता नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, भक्तबन्ध, घर पर्चा, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुको साथै माटोबाट बनेर सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्। समीक्षा गरौँ। सम्पर्क 98-61-33-101 र 98-68-83-522।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिद्ध अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम। गणपति लघुवत्त रहेको भवनमा
6: यहाँ फ्लेक्स पेन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, अंशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिद्धेल, फोन 98-560-28-543 र 98-417-00-787।
0: चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सुक्ष्मदेखि सूक्ष्म समस्या

0: उहाँले कहा प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निःशुल्क सुगर परीक्षण गरिन्छ। ब्लकर लेन्स, हाइपर लेन्स, प्रोजेक्टिभ लेन्स, क्लोजर लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि सन्जा मेडिकल हल दुलेगाउँमा सम्झनुहोस्। सन्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केरा चोक दुलेगाउँमा। प्रोपाइटर पासा राजु। मोबाइल 98063613195 र 98467158368।
1: This is Radio Dhurbarahi 102.8 MHz.

सुनिस् त मलाई फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोप्नै पर्यो, फेरि पोखरा किन्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यहाँ युनाइटेड सप्लाइजमा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा त महँगो होला नि, त्यसको त सेन्टै नहेर्नु न दिदी, दोकान पनि खोजे जस्तो पाइन्छ, मैले त झनै नै छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा स्त्री कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै

0: राम्रो उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुर्घटना परिक्रमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, फेस्टका साथै हाइड्रोसेल, हार्डवेयर र पेसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुर्घटना पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9850131053।
2: यता नआउै बुहारी, चलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन मुवा, सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

সভা সাবান টাইমে এই কথা ওম ভগবতের মেটাল এন্ড স্টিল উদ্যোগ।

विभिन्न साइज का जीआई जाली सपोर्ट मूल्य में उपलब्ध कराइन्छ।

0: एभुडे तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पुस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आज जान्छौ
2: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लागण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
4: This is Radio Dhur Barahi, 102.8 MHz.

0: सिमान्त प्राविधिक शिक्षालाई धुलीगडामा भर्ना खुल्यो।
1: विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययनमा इच्छुकहरूका लागि सोसियल मोबिलाइजेसनमा बेला बेला खुलेको सहस जानकारी गराइन्छ।
0: एसएमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट फिलिप छ, यही 10-13 गते पूर्व फर्म भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्। छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नो अस्पताल सँगै प्रदेश र राष्ट्र स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि प्राविधिक शिक्षालय
1: शुक्रबन्ध 4 2 4 56

0: 1 25 88
1: के भन्ने सोच्छ तर काम गर्ने भनेर अनलाइन हुनुहुन्छ
2: राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
1: त्यसो होस् इलाइटमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
2: हो र के खास छ त इलाइट सिएमा
1: फ्याकल्टी फुल कोर्स कभरेज र धेरै प्याकेज क्लास छुट्यो भने पनि टेन्सन छैन
2: ओहो लोकेसन
1: बालेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लेटेस्ट गर्नुहोस्
2: तपाईँको सफलताको सडक सुरुवात
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्म तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तामा बिक्री गरिन्छ
4: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
3: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
4: एमसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एमसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन डाटा फोटो नचाहिने गरी निकालिन्छ
3: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसङ को मोबाइल किस्ता बन्नीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
5: प्रोपराइटर सुबल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98-461-56-99 छ
6: क्वालिटीको सामान त यहाँ पो रहेछ एकदम
7: चम्का

0: बाट बिहान आठै बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र

0: Raj and the restaurant proprietor Harichandra Mahat, Anjanagar Gautam with Daniel Sasakil Sachi.
1: सर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11मा भर्ना खुलेको सम्बन्धी सूचना
2: सर्जना बोर्डिङ स्कूल सर्जना चौक पोखरामा कक्षा 11का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट सम्बन्धमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भए ठक्क हुनुहोस्
1: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म

0: This is Radio Dhur Barahi, 102.8 MHz.
1: Station 1.
0: Studio Ranchit.
2: Aile, Diusako 2 Bajewa.
3: को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
0: धुरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसर प्रेस अफसर प्रेस दुलेगौडा बिपी चोक
0: सिनोलेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
5: नमस्कार, रेडियो ठोरबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओली निवासको डुबा बैठक बसेको हो। बैठकमा यसअघि अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी रहेको छ। एमालेको गत पुसमा सम्पन्न 11 अधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन अहिलेसम्म भएको थिएन। शुक्रबारको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बताएको छ। भण्डारीलाई सदस्यता दिने निर्णय सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि वहाँलाई के जिम्मेवारी दिनेछ भन्ने चासो रहेको छ। ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो जिम्मेवारी दिने उल्लेख गरिएको छ। बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा सबै छलफल हुने बताएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत काम गर्ने के कसैलाई पनि जनताले प्रतिनिधि नबनाएको बताउनु भएको छ। प्रधानमन्त्री बालन शाहले सदनप्रति जवाफदेही नभएको आरोप लागिरहेको बेला वहाँले विधिको शासन सबैले पालना गर्नुपर्ने बताउनु भएको हो। वहाँले प्रधानमन्त्री शाहका समर्थनलाई लक्षित गर्दै अन्धभक्तको गन्तव्य निराशा भएको बताउनु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो भन्दै प्रश्न गर्नुभएको छ। शुक्रबार सिंहदरबार यसै संसदीय दलको पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। उक्त छलफल सांसद राणा मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताउनु भएको हो। वहाँले छलफलपछि संचारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरे ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताउनु भएको हो। वहाँले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै छापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। सांसद राणा मगरले काठमाडौँका सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापा लगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताउनु भएको हो। सभापति लामिछानेले कोशीबाट निर्वाचित राजसभा सांसदहरूसँग छलफल गर्नुभएको हो। उहाँले मध्य प्रदेशका सांसदहरूसँग छलफल गरिरहनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य वृद्धिकै कारण निर्माण नरोक्ने व्यवसायलाई आग्रह गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गर्नुभएको हो। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागि परेको बताउनु भएको हो। बैठकमा व्यवसायहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको अत्याधिक मूल्य वृद्धि भएको र म्याथपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह देशको आर्थिक अवस्था र मूल्य वृद्धिको मारबारे सरकार जानकार रहेको बताउँदै नेपालको इतिहासमै अहिले सबैभन्दा ठूलो मूल्य वृद्धि भएको स्वीकार गर्नुभएको छ। मन्त्रालय अहिले करिब 37 अर्ब घाटामा रहेको तर पनि व्यवसायका समस्याप्रति गम्भीर रहेको बताउनु भएको छ। मूल्यवृद्धिको सम्बोधनका लागि राष्ट्रिय बैठकले इण्डेक्स अनुसार काम भइरहेको र कानूनी प्रक्रिया मिलाएर व्यवसायलाई राहत दिने आश्वासन दिनुभएको छ। केही आयोजनाको हकमा यिनलाई संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याथपको समस्या सुल्झाउने प्रतिबद्धता जनाउनु भएको हो। राज्य र निर्माण व्यवसाय एकअर्काका साझेदार भएको भन्दै समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। यद्यपि काममा लापरवाही गर्ने र समयमै नसक्ने व्यवसायप्रति भने राज्य निर्मम हुने उहाँले चेतावनी दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीनदलीय समीकरणबारे छलफल जारी रहेको बताउनु भएको छ। नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठकमा प्रचण्डले तीनदलीय समीकरणको छलफल सकारात्मक रहे पनि ठोस सहमति भने अझै भइ नसकेको बताउनु भएको हो। मधेसमा मिलेर गएको सन्देश दिँदै वहाँले तीनदलीय गठबन्धनको आवश्यकता बारे पनि जानकारी गराउनु भएको थियो। वहाँले आजै कांग्रेस सभापति गगन थापासँग निर्णायक छलफल हुने बताउनु भएको छ। संसदीय दलका नेता खगराज भट्टले शुरूमा प्रदेश सभाको संख्या र नेकपाको अवस्थाबारे जानकारी गराउनु भएको थियो। त्यसपछि संसदीय दलका सदस्यहरूबीच चिना परिचय भएको थियो। निजामती कर्मचारीहरूका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहमाथिका कर्मचारीहरूको एनजीओलाई भने प्रधानमन्त्री कार्यालयले मान्यता दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गैर सरकारी संस्थाका रूपमा दर्ता भएको न्यायपालिका अधिकृत समाजलाई संविधान संशोधनका लागि लिखित सुझाव मागेर सरकारले आधिकारिकता दिएको हो। प्रधानमन्त्री असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले एनजीओको रूपमा रहेको न्यायपालिका अधिकृत समाजलाई मान्यता दिएकोमा न्यायपालिकामा क्रियाशील ट्रेड युनियनहरूले भने आपत्ति जनाएको हुन्। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिएको छ। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। शनिबार र आइतबार साप्ताहिक बिदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन बिदा परेको छ। क्यान्सर उपचारमा अत्यावश्यक कार्बोप्लाटिन र सिस्प्लाटिन देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढ़ाएको छ। अभाव भएका जीवनरक्षक औषधिको आपूर्तिका लागि मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्त रूपमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले छलफल गरिरहनु भएको हो। केही दिनदेखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरूले तत्काल यी औषधि आपूर्ति नभई बिरामीलाई घर फर्काउनु पर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका थिए। बिहिबारको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूले क्यान्सरको उपचारको लागि अत्यावश्यक मानिने यी दुई औषधिको अभाव र आपूर्तिको लागि सरकारको ध्यानकर्षण गराएका थिए। यससँगै स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले विशेष पहल गर्दै औषधि आपूर्तिका लागि छलफल तीव्र बनाएका हुन्। सचिव देवकोटाले उहाँले नीतिगत अप्ठ्यारा फुकाएर अघि बढ़नुपर्ने अवस्था भए पनि विकल्प खुला राखेर छलफल भइरहेको बताउनु भएको हो। सरकारले मूल्य तोकेका 98 प्रकारका औषधिहरूको सूचीमा यी औषधि पनि पर्दछन्। तर लामो समयदेखि मूल्य समायोजन नहुँदा आयात गर्न नसकेको औषधि व्यवसायले बताउँदै आएका छन्। मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको जनकपुर प्रादेशिक अस्पताल तीन दिनदेखि तनावग्रस्त बनेको छ। अस्पतालमा कार्यरत चिकित्सकहरूले पेन डाउन गर्दै ओपीडी सेवा प्रभावित पारेपछि बिरामी र कुरुवाहरूले समेत विरोध प्रदर्शन गरेका छन्। गत 4 गते बिहान 5 बजे अस्पताल पुगेका एक सुत्केरी महिलाको शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर बनेको घटनालाई लिएर अस्पताल प्रशासन र पीड़ित पक्ष बीच भएको सहमति अनुसार शल्यक्रियामा संलग्न डाक्टर धीरज शाह र डाक्टर श्रेया लक्ष्मी शाहलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो। सो निर्णयको विरोधमा अस्पतालका चिकित्सकहरूले औषधि तथा उपचार लेख्न समेत बन्द गरेका हुन्। चिकित्सकहरूले उपचारका क्रममा बिरामीको अवस्था बिग्रनु मात्र चिकित्सकको लापरवाही नहुने भन्दै आफ्ना सहकर्मीमाथि गरिएको कार्यवाहीको विरोध जनाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्। घटनापछि अस्पतालका निर्देशक डाक्टर जामुन सिंहले सिंहलाई समेत बर्खास्त गर्न सिफारिश गरिएको स्रोतले जनाएको छ। यता विभिन्न विभागमा जाँचका लागि बेल काटेका सर्वसाधारणहरू उपचार नपाएपछि आक्रोशित बनेका छन्। उनीहरूले रकम तिरेर पनि सेवा नपाएको भन्दै अस्पतालको मुख्यद्वार बन्द गरेर प्रदर्शन गरेका छन्। अस्पतालको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरीको टोली अस्पताल परिसरमा परिचालन गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिण लेबाननमा गरेको पछिल्लो हवाई आक्रमणमा दुईजनाको मृत्यु भएको बताएको छ। गत हप्ता इजरायली र लेबाननी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध विरामको बावजूद इजरायल र इरान समर्थित समूहले लेबाननको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन्। लेबाननको राष्ट्रिय समाचार एजेन्सीले दक्षिणी टायर जिल्लामा इस्लामिक स्वास्थ्य समितिको साइटमा रातभर भएको आक्रमणमा 4 जनाको मृत्यु भएको र 2 चिकित्सक घाइते भएको जनाएको छ। अप्रेल 17 युद्ध विराम शुरू भएदेखि इजरायलले दक्षिण लेबाननमा आक्रमणहरू गर्न र निकासी आदेशहरू जारी गर्ने प्रक्रिया जारी राखेको छ भने यसले हिजबुल्लाहलाई लक्षित गरी आक्रमण जारी राखेको बताएको छ। अमेरिका इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदलामा हिजबुल्लाहले मार्च 2 इजरायलमा रकेट प्रहार गरेको भएको आक्रमणमा 4 जनाको मृत्यु भएको र 2 चिकित्सक घाइते भएको जनाएको छ। अप्रेल 17 युद्ध विराम शुरू भएदेखि इजरायलले दक्षिण लेबाननमा आक्रमण

0: अब अन्त्यमा खेल समाचार। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कीर्ति माने लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023मा नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 317 रन बनाएको हो। नेपालका इशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाएका छन्। अमेरिकाका शुभम रेन्जनीले 3 विकेट लिएका छन्। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका इशानको यो लगातार तेस्रो अर्धशतक हो। केटीपुरमा चलिरहेको लिग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी रहेका छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलसीएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लिग टू तालिकामा नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा रहेको छ। अमेरिका 27 खेलमा 38 अंकसहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ। हस्त दिउँसो 2 बजेको ठोलबेर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनसादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर राम विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुराट, बुली, तमाखु, कक्कर जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तालको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कारण धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान

0: पर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिलो भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 71 479 र 98 560 62 265।
3: ए सबिना, यसको हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर्भमा बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर्भमा बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीको सुन्चारी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78 528 र 98028 16 142।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बारी राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि मकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
5: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0 65 414 222 र 98 560 21 692।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: प्राथमिकता परेको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवाला संघको आजको छलफल पछाडि समितिले निर्देशन दिएको हो। बैठकको निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरेर नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारणले निर्माण व्यवसायीहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा नै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। मध्य पूर्व युद्धका कारणले इन्धन बिटुमिन लगायतका अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएर नेपालमा विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष रहेको छ।
0: दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुको भीमात नगरपालिका भीमात बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषय सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमातबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूमा विद्यालयमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनु भएको छ। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियारले बताउनु भएको हो। कृषि अब परम्परागत निर्वाहमुखी पेशा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सकी युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनु भएको छ।
1: रायपुर पोखरा सम्पर्क समाजले आयोजना गरेको बक्थी तुकला प्रतियोगितामा गाउँफरको दै माध्यमिक विद्यालयका दीपचन्द पोखरेल प्रथम हुनुभएको छ। स्वर्गीय जनकवि गोकुल जोशीको 97 जन्म जयन्तीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पोखरेल प्रथम हुनुभएको हो। यस्तै गरी प्रतियोगितामा राजपुर माध्यमिक विद्यालयकी सुजाता पोखरेल द्वितीय, तालवेसी माध्यमिक विद्यालयकी सदस्य रेग्मी तृतीय र आधारभूत माध्यमिक विद्यालय साँखेका शीतल थापा सान्त्वना हुनुभएको छ। प्रतियोगिताका विजेतालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। जनकविका रूपमा परिचित जोशीको तनहुको शुक्ला गण्डकी नगरपालिका 11 रायपुरमा विक्रम सम्वत 1987 जेठ 8 गति जन्म भएको हो। उहाँको बाँच्न देऊ, सिमानाको दीप, एसियाको फूलबारी, नेपाल, ढाकरेको वेदना लगायतका कृतिहरू प्रकाशित रहेका छन्।
0: तपाई यति बेला साँझ 7 बजेको ढोरबालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पती
3: गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला।

0: फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98 6 78 61 87।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0625590065, मोबाइल 98 1 66 34 372।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98 560 28 543 र 98 417 00 787।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253919122, 98058 28008 र 98460 69246।
6: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो।
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: विश्रामपछि पुनः स्वागत छ ढोरवाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप 71 जना नेपालीको उद्धार गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि 616 जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप 71 जनाको उद्धार गरिएको र अन्यको पनि उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। हालसम्म कम्बोडियाबाट 562, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँले बताउनु भएको हो। नेपाली दूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकार नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना मिनाहा भएको र थप 172 जनाको जरिवाना मिनाहाका लागि अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
0: मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतमा प्रसाईको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त जिल्लाले सुनवाई गर्दै परामर्श जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय प्रसाईले उनीहरू विरूद्ध हिजो चार दिनको म्याद थप गरेको हो।

0: र दोस्रो पटक थप गरिएको म्याद सोमबार सकिने प्रसाद प्रहरीका सूचना अधिकारीले जानकारी दिनुभयो। उक्त अवधिभित्र अनुसन्धान सकेर मुद्दा चल्ने कि नचल्ने निर्णय भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गर्न गराउन पनि आदेश दिएको छ। प्रसादलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो। उहाँ अहिले प्रसा प्रहरीको हिरासतमा रहनु भएको छ।
1: लायन्स क्लब अफ तनहु खैरिङटारको आयोजनामा श्री सरस्वती नमूना माध्यमिक विद्यालयमा अक्षय कोष स्थापनार्थ ₹50,501 चेक हस्तान्तरण गरिएको छ। लायन वर्ष 2025 र 2026 अध्यक्ष सुरेन्द्र श्रेष्ठका बसन्त श्रेष्ठको पहलमा स्थापित उक्त अक्षय कोष हस्तान्तरण कार्यक्रम 2083 जेठ 8 गते सम्पन्न भएको हो। कार्यक्रम लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 एलका डिस्ट्रिक्ट गवर्नर लायन लिडर एकनारायण शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा डिस्ट्रिक्ट क्याबिनेट सचिव लायन सुजिता हिरासन, चीफ प्रोजेक्ट सुजित हिराचन, चीफ प्रोजेक्ट म्यानेजर पीताम्बर तिमसिना, जोन चेयरपर्सन प्रमोद लामिछाने, डिस्ट्रिक्ट चेयरपर्सन महेश्वर बस्नेत, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर तुलसी कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो।
0: शुक्लागुण्डकी नगरपालिका एक थप्रेकमा प्रतिकूल मौसमका कारणले महाउत्पादन प्रभावित बन्न पुगेको छ। मौरीपालक सूरज वाग्लेले यस वर्ष प्रतिकूल मौसमका कारणले महाउत्पादन प्रभावित भएको बताउनुभयो। वाग्लेले जेठ महिनामा करिब 300 किलो महाउत्पादन हुने अपेक्षा गरिए पनि मौसमको असरले उत्पादन घट्ने अवस्था आएको बताउनु भएको छ। उहाँका अनुसार फागुन र चैत महिनामा लागेको बाक्लो कुहिरोका कारणले मौरीले पर्याप्त खाद्य संकलन गर्न सकेन। त्यस पछाडि वैशाखभरि लगातार वर्षा हुँदा मौरी नियमित रूपमा सक्रिय हुन नसकेको उहाँले बताउनु भएको छ। दैनिक रूपमा धेरै ग्राहकले महबारे चासो राखिरहेको उल्लेख गर्दै वाग्लेले आफूले उत्पादन गरेको मह उपलब्ध हुने बित्तिकै ग्राहकलाई जानकारी गराउने बताउनु भएको छ। साथै प्राकृतिक अवस्था अनुसार नै मौरी पालन व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले परिस्थिति बुझ्न समेत उहाँले आग्रह गर्नुभयो।
1: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हाट हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये काठमाडौँ उपत्यकाबाट 3 जना, कोशी प्रदेशबाट 1 जना, मध्य प्रदेशबाट 1 जना, बागमती प्रदेशबाट 1 जना, गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा लग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ परेका मध्ये काठमाडौँ उपत्यकाबाट 3 जना, कोशी प्रदेशबाट 1 जना र गण्डकी प्रदेशबाट 14 जना रहेका छन्।
0: जिल्ला प्रशासन कार्यालय तनहु, एकीकृत सेवा कार्यालय, खाद्य डिभिजन लगायतको संयुक्त अनुगमन टोलीले बिहिबार हिजो सरकारी कार्यालय तथा सार्वजनिक संस्थाभित्र संचालित क्यान्टिनहरूको अनुगमन गरेको छ। अनुगमनका क्रममा विभिन्न क्यान्टिनमा मूल्य सूची नराखिएको, दर्ता नभएको र अखाद्य सामग्री प्रयोग भएको पाइएको छ। अनुगमन टोलीले जिल्ला अदालतको क्यान्टिनमा अखबार तथा पत्रिका प्रयोग गरिएको र मूल्य सूची नराखिएको फेला पारेको थियो। यस्तै दमौली अस्पतालको क्यान्टिनमा पनि पेपर तथा पत्रिका प्रयोग गरिएको पाइएपछि सुधार गर्न निर्देशन दिएको छ। मालपोत कार्यालयको क्यान्टिनमा पनि मूल्य सूची नराखिएको तथा व्यवसाय दर्ता नभएको अवस्थामा भेटिएको टोलीले जनाएको छ। अनुगमनका क्रममा जिल्ला कारागारको मेस, जिल्ला प्रहरी कार्यालयको मेस क्यान्टिन तथा भानु खाजाघर लगायतको स्थानको समेत निरीक्षण गरिएको छ। टोलीले सरसफाई, खाद्य सामग्रीको प्रयोग, मूल्य सूची, दर्ता प्रक्रिया र उपभोक्ता हितसँग सम्बन्धित विषयमा सचेत गराएको जानकारी दिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले क्यूबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रूबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले जनाएको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्यूबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रूबियोको यो टिप्पणी आएको हो। अमेरिकाको प्राथमिकता नीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्यूबाली विदेश मन्त्री ब्रुनो रेडिक्रेजले रूबियोलाई झूट बोलेको आरोप लगाउँदै क्यूबाले कहिल्यै अमेरिकाका लागि खतरा नबनाएको बताउनु भएको छ। क्यूबाका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री रूबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप पनि लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्यूबालाई निर्दयी र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको उहाँको भनाई छ।
0: भारतमा प्रचण्ड गर्मीका कारणले शीतल खोज्ने उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुलीको मागले कृत्रिमान बनाएको छ। बढ़दो गर्मीका बीचमा ऊर्जा उत्पादकहरूले कृत्रिमान स्तरमा बिजुली उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो पाउने 4 बजे बिजुलीको माग 270.82 मेगावाट पुगेको छ। त्यस समयमा राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस पुगेको थियो। यस पछाडि अस्ति बुधबार 265.44 गिगावाट पुगेको थियो। ऊर्जा मन्त्रालयले बढ़दो तापक्रमका कारण एयर कन्डिसनर कूलर लगायतका उपकरणको प्रयोग अत्याधिक बढ़ाइएकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ।
1: अन्तिममा खेल समाचार। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रन बनाउनु भएको हो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी दिपेन्द्र सिंह एरी गुलशन झाले 2-2 विकेट लिनु भएको हो। यसअघि कृतिपुरको क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कृतिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको छ। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाउनु भएको छ। अमेरिकाका शुभम रंजनेले 3 विकेट लिनु भएको छ। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका इर्सानको यो लगातार दोस्रो अर्धशतक हो। कृतिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी थिए। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अंकसहित 5 स्थानमा रहेको छ।
0: आजबाट घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित बन्न पुगेको हो। भारतले दोस्रो सेट 25-20, तेस्रो सेट 25-19 र पाँचौं सेट 15-9 जितेको छ। नेपालले पहिलो सेट 25-21 र चौथो सेट पनि 25-21 जितेको थियो। आजै भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। नेपालले आफ्नो दोस्रो खेलमा भोलि किर्गिस्तानसँग खेल्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्।
1: यी खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: रवि, जीवी र छवि सहितको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गर्न आदेश। अदालतको पछिल्लो आदेशसँगै प्रतिवादी विरूद्ध अब सहकारी ठगीसँग सम्बन्धित मुद्दा मात्रै चल्ने।
1: नेपाल विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया स्थगित, नेपाली चियाको भारत निर्यातमा अवरोध हटेको सरकारको दावी।
0: एमालेमा नेतृत्व परिवर्तन गर्न उपाध्यक्षहरू एकमत, यही परिस्थितिलाई जनताले नस्वीकार्ने निष्कर्ष। संविधान संशोधनको विषयमा परिपक्व निर्णय लिन सरकारलाई कांग्रेस सभापति थापाको आग्रह।
1: जनकवि गोकुल जोशीको जन्म जयन्तीको अवसरमा वक्तित्व कला प्रतियोगिता सम्पन्न। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्न तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू।
0: क्युबा अमेरिकाको लागि राष्ट्रिय सुरक्षा खतरा भएको, अमेरिकी विदेश मन्त्री रुबियोको टिप्पणी। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालसँग अमेरिका 122 रनले पराजित।
1: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरवालाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन बने जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस्तो तुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
1: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
3: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
1: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
5: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
4: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
4: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
6: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
8: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
9: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 065414285 मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ
9: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
10: मम्मी भोक लाग्यो खाजा खाऊँ न
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
10: हस् मम्मी
12: मैले सुने छोरी ल जाम हिँड
11: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
9: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
11: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
9: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
15: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
16: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
13: ए हो र हस् दाई म आजै जान्छु
17: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
11: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
15: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
18: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
15: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
19: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
20: कहाँ जाने
21: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
20: मयाम चिसापानी अनि बिचमा नझर्ने
21: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
20: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
17: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
22: किन आँखा मिचेको मिचे गरेको
23: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
22: धेरै समय मोबाइल चलाएपछि क्या हो
23: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
22: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
23: ए त्यसो भए जोगिन के गर्ने त
22: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
23: बुझेँ
22: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
24: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98562 65।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058 0142। दिपेश मल्ल ठकुरी 98058 0142।
5: दीप मल्ल ठकुरी 98460 41530।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार।
10: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री।
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार।
10: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की।
12: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे।
10: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारी का लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
13: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
14: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
13: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
14: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9864023420।
17: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
18: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
17: कहाँ?
18: गण्डकी मेडिकल हल।
11: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
18: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
11: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
19: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
22: अफिसबाट अमित सरको फोन।
23: हस, म पछि कल ब्याक गर्छु।
24: ओहो सरी भगवान, आज पनि ढिला भयो।
25: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
26: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
1: 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो टाइम अहिले रातिको 8 बज्यो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
3: सिटिईभिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू,
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
3: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
3: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
3: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
2: फोन 0564140056, मोबाइल 9860806615, 9849015598, 9560443444 र 9413167188।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0615827785279 र 582780।
6: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका SOD वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
6: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
2: पाल झर्ने समस्या,
6: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
2: टाउको तथा शरीरको चाया,
6: बुढेसकालमा छाला चिलाउने रोग,
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
6: छाला तथा यौनाङ्गमा आउने मुसा,
2: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
6: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678861887।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
8: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
7: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
8: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
7: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
9: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
13: मोबाइल 9805535537 र 9806615899।
14: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601013, 9860679794।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0162-590-162-590-163।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856285443 र 9847000787।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
17: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
18: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
17: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
18: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा। फोन नम्बर 0615780053 र 0615535595।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
19: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
20: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
21: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
22: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बीए बन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
23: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
24: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
25: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई, म आजै जान्छु।
26: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
27: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-560-62-891।
28: बिजुलीको माग उच्च भएको छ, कतिपय क्षेत्रमा लोड सेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्।

युके को अक्सफोर्ड विश्वविद्यालय का वैज्ञानिक इबोला का लागि विकास गरिरहेको नया खोप एक महीनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट। संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफोर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफोर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ। यसका साथै बीबीसी नेपाली सेवाको साझा पखै समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अंतरमन को आवाज
1: फोटो
2: स्टेशन 1
3: स्टूडियो टाइटल
4: अहिले राति को 9 बज्यो
5: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98-166-34-372
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले

0: नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856063507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा,
9: यही जेठ 9 गते शनिबार,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
10: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
10: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
11: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
14: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
7: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9556043043।
16: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
17: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरूपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
18: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
22: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
22: हाम्रा विशेषताहरू:
21: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
22: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
21: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
22: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
21: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 98562665।
23: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
24: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
25: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरासन आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678168।
2: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसा पानी, अनि बिचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
5: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा, डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98560-78302 र 98460-78302।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
16: सिटिईभिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
14: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: एसईई मा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
14: सिट सीमित छ, यही जेठ 13 गति सम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू,
14: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
16: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
14: समेना गृह र छात्रावासको व्यवस्था,
16: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
14: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
16: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
14: फोन 0652410056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167788।
12: ए सबिना, यस्तो हतारमा कता हो?
17: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9460878528 र 9008816142।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
4: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
5: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
4: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
5: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
4: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
5: यसबाट बस्न के गर्ने त मिस?
4: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड जकी नियमित रूपमा खाने गर्नुपर्छ।
5: यो जकी कहाँ पाइन्छ मिस?
4: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
11: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
12: शिक्षा बस्तीको IOM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IOE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
11: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
12: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
11: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
13: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627614181, 9843325582, फेसबुक जेसीए स्कूल पोखरा।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रे हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
20: मोबाइल 9508535537 र 9806615899।
21: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
22: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
21: ओके, ल डन।
22: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
21: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417000787।
23: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11मा भर्ना खुलेको सम्बन्धी सूचना।
24: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
23: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
24: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक पोखरा। फोन नम्बर 0165780053 र 0165535595।
25: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: शैलेश को बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनसादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: मैडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
7: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि
4: सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ

0: नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चश्मा, पावर चश्मा, शीतल चश्मा लगायत हरेक प्रकारका चश्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
1: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
1: दीप मल्ल ठकुरी 9460141530।
2: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
3: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा छरौटामा
4: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
2: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
11: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेल बासेको आजको इजलासले सम्पत्ति सुदृढीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभएको छ। अब लामिछानेमाथि यहाँ सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधीश

सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। आदेशमा भनिएको छ, निवेदनको माग बेहोरा मनसिब रहेको देखिँदा निवेदन माग बमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मूल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति सुदृढीकरण समेतको अभियोग दावी कायम रहने गरी संशोधन गरिदिएको छ। अदालतको पछिल्लो आदेशसँगै लामिसानी सूर्यदर्शन सहकारी मुद्दामा जोड़िएको जीवी राई गितेन्द्र बाबु राई पुण्य पूर्व डीआईजी छविलाल जोशी लगायत प्रतिवादीहरू विरूद्ध अब सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै चल्नेछ। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमत नगरपालिका भीमत बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमाद्वारा शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियाले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पनि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुले बताउनु भएको छ। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्रमा मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियालले बताउनु भएको छ। कृषि अब परम्परागत निर्वाहमुखी पेशा मात्र रहने यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सके युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनु भएको छ। तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्री राम न्यौपानेले शुक्रबार जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गर्नुभएको छ। सांसद न्यौपानेले तनहुँको सदरमुकाम दमली स्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा भूमि प्रशासन कार्यालय मालपोतको अनुगमन गर्दै सेवाग्राहीलाई सहज छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। अनुगमनका क्रममा उहाँले सरकारी कार्यालयहरू जनताको प्रत्यक्ष सरकारसँग जोड़िएको उल्लेख गर्दै सेवामा ढिला सुस्ती अनावश्यक झन्झट तथा व्यतिथि अन्त्य गर्न आग्रह गर्नुभएको छ। सांसद न्यौपानेले सरकारले जारी गरेका नीति तथा कार्यनिर्देशनको पूर्ण पालना गर्दै पारदर्शी र जनमैत्री सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। साथै मन्त्रालयमा आउने सेवाग्राहीलाई सम्मानजनक व्यवहार गर्न र सुशासन कायम गर्न पनि उहाँले जोड़ दिनुभएको छ। संघीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौडाको नाममा रहेको जग्गा अतिक्रमणमा परेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर 5 रहेको केन्द्रको स्वामित्वको जग्गा केही व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरी कब्जा जमाउँदै भोग चलन गर्दै आएकाले त्यसलाई हटाउने प्रक्रिया थालिएको छ। केन्द्रको जग्गा 5 अजना व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर बसेको पाइएकाले ती संरचना हटाउन केन्द्रले शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ। अतिक्रमण गरेर बनाइएका घर ठहरा लगायतका संरचना हटाउन केन्द्रले प्रक्रिया शुरू गरेको यो तेस्रो पटक हो। दक्षिण कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमात नगरपालिका भीमात बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयका सचेतनामूलक कार्यक्रम आयोजना
घोषणा गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमातबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिनेछ।

तर हुकुम्याश नगरपालिका 14 बेल डाँडामा चट्याङको दुखद घटना फेरि दोहोरिएको छ। आज परेको चट्याङबाट एकजना महिला गम्भीर घाइते हुनुभएको छ। घाइते महिलालाई प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ। यसअघि गत जेठ 1 गते सोही घरमा चट्याङ पर्दा 19 वर्षीय ललिसा थापाको ज्यान गएको थियो। एक साताको अन्तरालमै पुनः चट्याङ पर्दा मृतक ललिसाकी फुपू घाइते हुनुभएको छ। लगातार एउटै घरमा चट्याङका घटना दोहोरिएपछि स्थानीय त्रासित बनेका छन्। व्यास नगरपालिकाले जेठ 10 गतेदेखि सफा सड़क क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने तयारी गरेपछि स्थानीय व्यापारीहरूले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा सड़कलाई दुईतर्फी सञ्चालन गर्ने उद्देश्यले सफा सड़कमा पार्किङ रोक्ने निर्णय गरेको हो। तर व्यापारीहरूले उक्त निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका छन्। सफा सड़क क्षेत्रका व्यवसायीहरूले पार्किङ निषेध गरिए ग्राहकको आवाजावत घट्ने र व्यापार कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।

0: सदरमुकाम बागलुङ बजारमा संचालित डेरी उद्योगीहरूलाई दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरकारवाला निकायले निर्देशन दिएका छन्। अनुगमनका क्रममा डेरी उद्योगहरूले अव्यवस्थित तरिकाले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि यस्तो निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशाला सहितको बयान बागलुङ बजारमा आएर स्थलमै नमूना परीक्षण गरिएको छ। दुग्ध पदार्थका 14 नमूना संकलन गरी परीक्षण गर्दा मिसावट नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङको प्रमुख सुमन लामिछानेले बताउनु भएको छ। रायपुर पोखरा सम्पर्क समाजले आयोजना गरेको वक्तित्व कला प्रतियोगितामा गाफा माविमा दीपसन पोखरेल प्रथम भएका छन्। सो जनकवि गोकुल जोशीको 97 जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा पोखरेल प्रथम भएका हुन्। यसै गरी प्रतियोगितामा राजपुर माविकी सुजाता पोखरेल द्वितीय, तालबेसी माविकी सदीक्ष रेग्मी तृतीय र आधारभूत माविकी शीतल थापा 57 भएका छन्। प्रतियोगिताका विजेतालाई प्रमाणपत्र सहित सम्मान गरिएको जनकविको रूपमा परिचित जोशीको तनहु जिल्लाको शुक्लगण्डकी नगरपालिका 11 रायपुरमा विक्रम सम्बत 1987 साल जेठ 8 गते जन्म भएको थियो। उहाँको बाँच र बाँच्न देऊ सिमानाको दीप एसियाको फूलबारी नेपाल ढाक्रेको वेदना आदि कृति मार्फत प्रकाशित रहेका छन्। लायन्स क्लब अफ तनहु खैरिनीटारको आयोजनामा श्री सरस्वती नमूना माध्यमिक विद्यालयमा अध्यक्ष कोष स्थापनार्थ ₹50,501 रूपियाँको चेक हस्तान्तरण गरिएको छ। लायन वर्ष 2025 र 2026 का अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा बसन्त श्रेष्ठको पहलमा स्थापित उक्त अध्यक्ष कोष हस्तान्तरण कार्यक्रम 2083 जेठ 8 गते सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 एलका डिस्ट्रिक्ट गवर्नर लाइन सुजित हरि इराचन, चीफ प्रोजेक्ट म्यानेजर पीताम्बर तिमिन सिन्हा, जोन चेयरपर्सन प्रमोद लामिछाने, डिस्ट्रिक्ट चेयरपर्सन महेश्वर बस्नेत, डिस्ट्रिक्ट एडमिनिस्टर तुलसी कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये काठमाडौँ उपत्यकाबाट 3 जना, कोशी प्रदेशबाट 1 जना, मध्य प्रदेशबाट 1 जना, बागमती प्रदेशबाट 1 जना, गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविन नारायण काफ्रेले जानकारी दिनुभएको छ। प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये काठमाडौँ उपत्यकाबाट 3 जना, कोशी प्रदेशबाट 1 जना, मध्य प्रदेशबाट 1 जना, बागमती प्रदेशबाट 1 जना, गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्रेले जानकारी दिनुभएको छ। हवस् त यिनै खबरसँगै राति 10 बजेको ठहरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5 बजेको थप समाचारको साथ हामी पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142580, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142033, मोबाइल 9868861887।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461678 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663 पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
18: गुरु सतम्मा यो महिना सबैलाई हुने गर्छ खास,
19: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
20: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
20: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
19: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
2: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
5: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो इन्टरनेट अनलाइन मार्फत पनि हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गर्ने निर्देशन परराष्ट्र मन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्र बीच भेटवार्ता। एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने, प्रधान न्यायाधीश शर्मालाई बारको ध्यान आकर्षण। दक्षिण कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्न तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू। गोर्खामा निर्माणधीन जलविद्युत आयोजनाको पर्खालबाट खसेर मजदूरको मृत्यु। क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको अमेरिकी विदेश मन्त्री रुबियोको टिप्पणी। कब महिला भलिबलमा नेपाल भारतसँग पराजित।

संविधान संशोधनको बहस चलिरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू हजै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरू राज्यको उपस्थिति र कानूनी प्रक्रियाका लागि सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाउनु भएको छ। सरकारी संविधान संशोधनको विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनको विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इण्डो प्यासिफिक मन्त्री तथा समन्वित मन्त्री सीमा अमलोत्रा बीच भेटवार्ता भएको छ। मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरूबीच नेपाल बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको मन्त्रालयले जनाएको छ। साथै लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु, कार्य र डिजिटल प्रविधि क्षेत्रमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौंदेखि समाधान नभएका चिन्ता र गुनासोहरूलाई यथशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गर्नुभएको थियो। मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिस गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। मन्त्री मल्होत्रा 3 दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुग्नु भएको छ। भ्रमणका क्रममा उहाँले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले आज प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उपर 7 दिनभित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले जेठ 14 गते बकर ईद अजहाको अवसरमा सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता एवं महासचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको छ। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवाला संघको आजको छलफलपछि समितिले निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गुजरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय
अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमै हिजो पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो 11 बजे बसेको केन्द्रीय सचिवालय बैठकमा 6 घण्टा भन्दा बढ़ी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनीभूत छलफल गरिएको छ। साझा बैठकपछि संचारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टाली पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताउनु भएको छ। हिजोको बैठकमा 5 जनाले लामो समय लिएर बोलेको र अझै 12 जना बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्य विभाजनको विषय हिजोको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभएको छ। सचिवालयको अर्को बैठक आज बिहान 11:30 बजे गुण्डु स्थित अध्यक्ष निवासमा पुनः बस्ने गरी स्थगन भएको उहाँले जानकारी दिनुभएको छ। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्न र उद्यमशील बनाउन उद्देश्यका साथ तनहुँ विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमत नगरपालिका भीमत बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयका सचेतना कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमातबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका 2 विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संगठन अधिकृत किरण परियालले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभरभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनु भएको छ। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालन ठूलो माग भएको अधिकृत परियाले बताउनु भएको छ। कृषि अब परम्परागत निर्वाहमुखी पेसा मात्र रहने यसलाई व्यवहारिक र प्रविधि मैत्री बनाउन सके युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनु भएको छ। गोर्खामा निर्माणधीन जलविद्युत आयोजनाको पर्खालबाट खसेर एकजनाको मृत्यु भएको छ। गण्डकी गाउँपालिका एक बुट्टारमा निर्माणधीन सुपर त्रिशुली हाइड्रो पावरमा कार्यरत एक मजदूरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका 41 वर्षीय दुखीलाल यादव रहेको उहाँको भनाइ छ। दिउँसो करिब 2:45 बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। हाइड्रो निर्माण स्थलमा रहेको अन्दाजी 20 मिटर अग्लो पर्खालबाट यादव अचानक तल खस्नु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले जनाएको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका परराष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोको टिप्पणी आएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको छ। यसैबीच क्युबाली विदेश मन्त्री बुनो रोड्रिग्रेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नभएको
नबनाएको बताउनु भएको छ। क्युबाका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप पनि लगाउनु भएको छ। यस्तै विदेश अमेरिकी सरकारले क्युबालाई निर्दयी र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको पनि उहाँको भनाइ छ।

अब अन्तिममा खेल समाचार। हिजोदेखि घरेलु मैदानमा शुरू भएको कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। भारतले दोस्रो सेट 25-20, तेस्रो सेट 25-19 र पाँचौं सेट 15-9 जितेको थियो। नेपालले पहिलो सेट 25-21 र चौथो 25-21 जितेको थियो। हिजै भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हराएको छ। यस्तै अहिले अफगानिस्तान र मालदिव्स खेलिरहेका थिए। नेपालले आफ्नो दोस्रो खेलमा भोलि कार्गिस्तानसँग खेल्नेछ। नेपालले आफ्नो दोस्रो खेलमा आज किर्गिस्तानसँग खेल्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छनृ।

यिनै खबरहरूसँगै हामी डोरबाड़ा हाइलाइट्सको अन्त्यमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पठन तत्काल शुरू गर्ने निर्देशन परराष्ट्र मन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्रा बीच भेट पार्दा एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने प्रधान न्यायाधीश शर्मालाई बारको ध्यान आकर्षण दक्षिण कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेश नै रोक्न तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गोर्खामा निर्माणाधीन जलविद्युत आयोजनाको पर्खालबाट खसेर मजदूरको मृत्यु क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको अमेरिकी विदेश मन्त्री रुबियोको टिप्पणी काबा महिला भलिबल नेपाल भारतसँग पराजित अवस्था यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्स अहिलेलाई सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ। यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
5: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
6: समेना गृह र छात्रावासको व्यवस्था
5: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
5: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
6: फोन 0564140056 मोबाइल 98660 80615 98459715598 98560443444 र 98413167888।
7: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
11: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
12: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू
12: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
11: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
12: कपाल झर्ने समस्या,
11: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
12: टाउको तथा शरीरको चाया,
11: बुढेसकालमा छाला चिलाउने रोग,
12: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
11: छाला तथा यौनाङ्गमा आउने मुसा,
12: कुष्ठरोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्ध